तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बड़ा दशैं नजिकै सके काठमाडौँको नयाँ बस्तारपट्ट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस्तारपट्ट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिचौलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकी प्रदेशसभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औंल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यसको औंल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रूपियाँ रकम बराबरको धान खरिद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ तथा पुराना सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 को केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तोसुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो।
4: होइन, यो खादारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ।

0: क्लबफुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557 68।
2: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 27 गते बिहीबार असोज 27 गते सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको आज 2083 साल असोज 27 गते मंगलबार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको तृतीया तिथि अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षकै वर्चस्व। ई पेन्सन सेवा प्रभावकारी बन्दै।
2: दशैंमा महँगीको मार। काठमाडौँमा भित्रेका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी शुरू।
1: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल।
2: एलनिनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युएद्वारा नयाँ प्रतिबन्धको घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै नेपालका पाँच जनालाई ओसीएनको सम्मान। पौडीमा डुआनालाई 4 स्वर्ण।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: आज खबरको सबैभन्दा शुरूमा दशैं नजिकै गर्दा महँगीको मारमा उपभोक्ता पर्दै गएको र सरकारवाला निकायको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिएको प्रसंग।
2: दशैं शुरू भएसँगै अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर। दश भदौमा भोटेकोशीमा भयानक बाढ़ी। आयता पटक पटक भारी वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता कपड़ा लगायतका हरेक चीजमा गत वर्षको दशैंको तुलनामा भारी मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गत दशैंको तुलनामा 100% भन्दा बढ़ीले महँगिएको छ। यहाँ दुवै वर्षको घटस्थापनाको भोलिपल्टको बजार मूल्य तुलना गर्दा कालीमाटी बाहेकका सबै जसो क्षेत्रमा बजारको मूल्य आकाशिएको छ। यता विभागले खटिनी टोलीले दैनिक रूपमा विभिन्न क्षेत्रमा अनुगमन गरेको छ, तर मूल्य वृद्धिका विषयमा अझै ठोस कदम चाल्न नसकेको समेत विभागले बताएको छ। बजारमा सबै प्रकारका चीजबीजको भाव बढ़ेको जानकारी समेत भएको विभागले जनाएको छ, जसले गर्दा मूल्य लिएर कति मूल्य लिएर वस्तु तथा सेवा बिक्री गर्न पाउने भन्ने कानून व्यवस्था अहिलेसम्म छैन। तर अनुगमन तथा उस्तै प्रकृतिको वस्तुको मूल्यका दुईवटा पसल बीच ठूलो अन्तर देखिएको र त्यसलाई निगरानी समेत गरिरहेको निकायले जनाएको छ। यसैबीच कालोबजारी ऐन अन्तर्गत कर्मचारीहरू

0: खटाउन र राजनैतिक नेतृत्वको दबावमा नपर्न समेत अधिकार कर्मीहरूले बताएका छन्। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले अनुचित मुनाफा लिन नपाउने व्यवस्था उपभोक्ता संरक्षण ऐन 2075 उल्लेख भएको र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भाउबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाउ बढ़ेको बेला उपभोक्तालाई राहत दिने ढाडस दिने कुनै काम नभएको समेत उहाँले उल्टी ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनु जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
1: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण गरी पशु सेवा विभागले जानकारी दिएको छ। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र राँगा भैंसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसीबोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसीबोका खरिद गर्ने उपभोक्ता सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाइ छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसीबोका भित्रिने कलंकी, खसीबजार, धापाखेल र चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सल्लाघारी, च्याङ्रा बजार, चोभार, त्यसै गरी राँगा बजार, चन्द्रागिरी, बालाजू बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 देखि 11 बजेसम्म र दिउँसो 3 देखि 5 बजेसम्म खसीबोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन, नयाँ सड़क, इन्द्रचोक, रंजना गल्ली, महाबौद्ध, काठमाडौँ मल, विशाल बजार, बानेश्वर, कोटेश्वर, कलंकी, ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसल भित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भीड़ देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाड़ पर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
0: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल, उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नुभएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735, आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। राईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने पाँचौं स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनुभएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513, नयनसिंह महरले 1134, अमर सिंह पुनले 1125, शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
2: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ, ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम वस्ता गर्दैछन्।
0: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरी घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार, आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डीगढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर, बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण, मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान, बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र मातहतलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृति प्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्रपृष्ठमा प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा 2 जना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो, आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। अर्को खबर छापिएको छ। कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुंवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश, भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तूफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ, उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालयको प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ, तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, निर्माण व्यवसायीलाई भुक्तानी दिन चार चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी चार चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ, ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङ वासी केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको छ। एक महिना भित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाफबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
1: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जीतले नेपाल एक स्थानमाथि उकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुई बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक, 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले काँस्य जित्नु भएको छ। ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका 4 जना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
0: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग। विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ। समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ। पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्।
9: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका। 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुईपटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य:
2: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको, जग्गा जमिन हाम्रै प्रशस्ती दिएको छ, रोकदोक केही गरिदिएको छैन, तर आजसम्म बाटाको सदुपयोग भएको छ। मेरो घरमा बाटो आइरहेछ, हर्ष छ, तर विस्मत पनि छ। किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरै घरको कर्सामा, बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो, ती गाडी फस्छ, ती हिलै फिर भएर जानुपर्छ ठेल्दिन। अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम वस्ता गर्दैछन्। यो कारण के भएको हो यो केही बुझ्न सकिनँ मैले।
9: यो सड़क समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना, तोक्पेगोला, सोदो पोखरी, लोदिन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ। ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन्। एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा:
10: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू जस्तै नजिकै भइरहेको फुङफुङ्गे एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोक्पेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो। र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयहरूले लाभ पाउँथ्यो।
9: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन्। फुङलिङ नगरपालिका 1 नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन:
11: बाटो अहिले बनिने क्रममा छ, अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ। यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ, तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो नै हुन्छ, राम्रो आएको छ, 9 करोड़को पैसा आएको छ र
9: यस सड़कको निगरानी गरिरहेको तम्मुर करिडोर सुबाङ खोला दोभान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ। निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो। हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंहबहाद रुविष्ट:
12: कार्यवाही स्वरूप मोबिलेसन तान्ने हिसाबको एउटा अभियान हाम्रो चलिरहेको छ, बीचमा निर्माण व्यवसाय फेरि एक्टिभ भएर अहिले चाहिँ अब त्यो ढलान गर्ने हिसाबले कार्मिकहरू पनि हिजो भर्खर अस्ति भर्खर पनि झारेर जहाँ जहाँ मेजर अफसर भएको एरिया हाइग्रेड भएको एरियामा सिभेज भएको एरियामा चाहिँ ढलान गर्ने हिसाबले अगाडि बढ़िरहेको छ। र त्यसपछि हाम्रो पिचकै काम गर्ने हो त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर चाहिँ ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दगुर्नेमा गत 8 वर्षमा चाहिँ क्रसरको पनि अलिक समस्या भएको थियो दगुर्नेमा त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो 8 वर्षमा त्यो ठेकालाई पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ।
9: नयाँ बसमार्क माछापोखरी हिरेवा दुभानको 9 किलोमिटर सड़क

0: बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

प्रस्तावित राजदूतको सुनवाई शुरू। साउदीका लागि प्रस्तावित सुनार विरूद्ध महिला हिंसा र जापानका लागि थापा विरूद्ध पीआरको आरोप। कंग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताकै वर्चस्व। देउबा पक्षबाट आएका नेतालाई जोडेर लैजान सभापति थापाका लागि थप चुनौती। बुढी गण्डकी बाढ़ीमा 200 भन्दा बढ़ी घर बगायो। यातायात आवागमन विच्छेद हुँदा दैनिक उपभोग्य सामग्री आपूर्तिमा कठिनाई। दशैं शुरू भएसँगै खसीको मासुको मूल्यमा वृद्धि। बिचौलियाको चलखेल र कमजोर बजार अनुगमनका कारण मूल्य बढ़ेको उपभोक्ता अधिकार कर्मीको भनाई। यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई प्रदान। र विश्वकप लीग टूमा आज नेपालले घरेलू टोली ओमान विरूद्ध खेल्दै।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस मजाले दस
2: शाओमी वा रेडमी को फोन किन्दा उपहारमै उपहार।
0: यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्री डे
4: नमस्कार। कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। उनीबाट पीड़ित भनिएकी महिलाले सांसदहरू समक्ष आफूलाई दिएको हिंसाको वृत्तान्त सुनाएकी छन्। गिरी बहादुरले सांसद खगेन्द्र सुनारसँग मिलेर एक डीआईडीको सरूवा गर्न 33 लाख रूपियाँ घुस लिएको आरोप समेत छ। यस्तै जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापा विरूद्ध जापानको पीआर लिएको आरोपसहित उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको छ। सुनार विरूद्ध उजुरी दर्ता गराएका व्यक्तिहरूसँग संसदीय सुनवाई समितिले हिजो गोप्य बैठक गरेको थियो। सो बैठकमा सुनारबाट पीड़ित महिलासँग बयान लिइएको थियो। समितिमा ती महिलाले सुनारसँग 2004 ओसो तपोवनमा भेट भएको बताएकी छन्। सुनारले आफू वैवाहिक जीवनबाट पीड़ित भएको, श्रीमतीले दुःख दिने गरेको र घरमा बस्न नसकेर जीवन नै समाप्त हुन लागेको दुखेसो पोख्ने गरेको ती महिलाको भनाई छ। त्यति बेला नै ती महिलाका श्रीमान विदेशमा थिए। सुनारले ती महिला विवाहित महिलासम्म सन् 2010 पछि सम्बन्ध राखेको र विदेशमा रहेका श्रीमानसँगै सम्बन्ध विच्छेद गरी आफूसँग विवाह गर्न समेत दवाब दिने गरेको पीड़ितले बताएकी छन्। प्रस्ताव नमान्दा धम्की समेत दिने गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन्। सुनारले ती महिलालाई नाबालिग छोरीसहित आत्महत्या गर्न समेत दवाब दिएको विषय पनि उजुरीमा उल्लेख छ। सन् 2013 प्रहरीमा सो विषय पुग्दा सुनारले ती महिलाका गोप्य तस्विर संग्रह गरेर राखेको खुलेको पनि उजुरीमा उल्लेख छ। त्यति बेला प्रहरी समक्ष सुनारले ती तस्विर र अन्य सामग्री ती महिलाका आफन्त र ओसो तपोवनका सन्यासीलाई पठाएको स्वीकार गरेको आरोप छ। यो घटनाले ती महिलालाई पारिवारिक र सामाजिक प्रताड़ना सृजना भएको पनि उजुरीमा उल्लेख छ। सुनारले अबदेखि पीड़ितलाई कुनै धाक धम्की यातना दुर्व्यवहार हिंसा नगर्ने साथै महिलाका कुनै पनि परिवारका सदस्यलाई फोन नगर्ने, सम्पर्क नगर्ने तथा त्यस्ता गतिविधि नगर्ने भनी प्रहरी समक्ष माफी मागी कागज गरी सही छाप समेत गरेका थिए उजुरीमा भनिएको छ। प्रहरीमा सही छाप गरेर पनि ती महिलाकी नाबालिग छोरीको भिडियो बनाएर सुनारले सन् 2020 युट्यूबमा अपलोड गरेको पनि पीड़ितले लेखेकी छन्। ती महिला उजुरीकर्ताको भनाई सुनिसकेपछि संसदीय सुनवाई समितिले तीन विषयमा सरकारका विभिन्न निकायबाट विवरण माग गरेको छ। समितिले जिल्ला प्रहरी कार्यालयसँग महिला हिंसाका सम्बन्धमा सुनारमाथि प्रहरी प्रशासनबाट भएका काम कारवाहीको विवरण, अध्यागमन विभागसँग जर्मनीबाट डिपोर्ट भएको विवरण र दलीय आबद्धता बारे पनि माग गरेको छ। आफू विरूद्ध उजुरी परेको समाचार सार्वजनिक भएपछि सुनारले आफूलाई फोन गरेर धम्काएको समेत ती महिलाले संसदीय समितिलाई बताएकी छन्। प्रस्तावित राजदूत सुनारले पीड़ित महिलालाई समितिमा बयान नदिन र उजुरी नगर्न दवाब दिएको विशेष समितिको बैठकमा पीड़ितले उल्लेख गरेको एक सांसदले बताए। सुनार विरूद्धको अर्को उजुरीमा एक प्रहरी नायब महानिरीक्षक डीआईजी बडुवाका क्रममा रासोपा सांसद खगेन्द्र सुनारसँग मिलेर 33 लाख रूपियाँ लिएको आरोप छ। सांसद खगेन्द्रले विभिन्न व्यक्तिहरूसँग पैसा उठाउने गरेको र गिरी बहादुरले व्यवस्थापन गर्ने काम गरेको समितिमा दर्ता भएको सो उजुरीमा उल्लेख छ। समितिमा गिरी बहादुर सुनारले आफू विरूद्धका उजुरीमा उल्लेख आरोपहरू पुष्टि हुनुपर्ने तर्क गर्दै दलित समुदायको व्यक्ति भएकाले अघि बढ़नबाट बाधा पुर्याउन खोजिएको जवाब दिएका छन्। यस्तै जापानका लागि प्रस्तावित राजदूत थापा विरूद्ध पनि समितिमा दुईवटा उजुरी परेका छन्। थापाले नेपाली नागरिकता खारेज गरी जापानको पीआर लिएर परिवार समेत जापानमै बसोबास गरिआएको आरोपसहित जापानको राजदूतमा नियुक्ति हुन नमिल्ने भन्दै उज्जवल कृष्ण श्रेष्ठले उजुरी हालेका छन्। थापालाई जापानको राजदूत सिफारिश गर्दा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 उल्लंघन भएको भन्दै सरकारले निर्देशिका पढ़ेको हो कि होइन भनेर उजुरीमा प्रश्न गरिएको छ। निर्देशिकामा राजदूतको योग्यता बारे विदेशको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र नलिएको हुनुपर्ने स्पष्ट लेखिएको छ। विदेशी मुलुकको स्थायी अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको व्यक्ति मात्र राजदूत बन्न योग्य हुने निर्देशिकामा स्पष्ट व्यवस्था छ। जापानमा बसोबास गर्ने अरूण पराजुलीले संसदीय समितिमा दर्ता गराएको उजुरीमा पनि थापाको जापानसँगको सम्बन्धलाई लिएर प्रश्न उठाइएको छ। समितिमा परेको उजुरीमा थापाले सन् 2018 जापानको स्थायी आवासीय अनुमति पत्र लिएको र मार्च 2026 फिर्ता गरेको देखिन्छ। सन् 2018 जापानको पीआर लिएको थिए। सन् 2026 मार्च 25 पीआर सबै छाडेर आइसके उनले समितिमा बयान दिँदै भनेका छन्। तर श्रीमती र सन्तान अहिले पनि जापानको पीआरधारी भएको थापाले स्वीकार गरेका छन्। उनले भने परिवारका मान्छेहरू पीआर लिएर नै बस्नुभएको छ, बच्चाहरू पढ़िरहेका छन्, कानूनी रूपमा छोड्नुपर्ने बाध्यता भएन, मैले चाहिँ देशका लागि केही गरौं भनेर लागेर जापानको पीआर छोडेको हुँ, मैले जापानको पासपोर्ट लिएको छैन, हामी परिवारका चारैजनाले जापानको नागरिकता र पासपोर्ट केही पनि लिएका छैनौ, चारैजनाको नागरिकता र पासपोर्ट नेपालको नै छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नियुक्त हुने मुलुकमा कुनै पनि प्रकारको हित बाजिने अवस्था नरहेको व्यक्ति मात्र राजदूतका लागि योग्य हुने भनिएको छ। थापाको हकमा यो व्यवस्थाले पनि जापानको राजदूत बन्न नमिल्ने उजुरीमा उल्लेख छ। संसदीय समितिले थापाको जापानमा रहेको भौतिक र अभौतिक सम्पत्ति, घर जग्गाको विवरण, व्यवसाय तथा संस्थागत संलग्नता, शेयरको स्वामित्व, त्यहाँको बैंकबाट लिएको ऋण वा अन्य उल्लेखीय आर्थिक दायित्व, जापानका कुनै व्यक्ति, संस्था वा व्यवसायसँग रहेको आर्थिक सम्बन्धबारे आवश्यक परीक्षण माग गरेको छ। जापानसँग थापाको सम्बन्धलाई लिएर त्यहाँको सरकारले एग्रिमो नदिने सम्भावना रहेको पनि उजुरीमा दावी गरिएको छ। यस्तो भएको अवस्थामा नेपालको कूटनीतिक प्रतिष्ठा र नेपाल जापान कूटनीतिक सम्बन्धमा असर गर्ने पनि चिन्ता जनाइएको छ। संविधानको धारा 14 गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। थापा गैर आवासीय नेपाली संघ एनआरएनए जापानका पूर्व महासचिव हुन्। उनले नेपालको नागरिकता त्यागेर गैर आवासीय नेपाली भएको भन्ने प्रश्न उजुरीमा उठेको छ। जापानमा व्यवसाय केही नरहेको र आर्थिक तथा अन्य दायित्व बाँकी नराखेको देशको सेवा गरी फर्किएको थापाले बताएका छन्। म जागिरे मान्छे हुँ, साधारण काम गर्ने मान्छे हुँ, जापानमा मेरो व्यापार व्यवसाय केही पनि थिएन। उनले भने म एनआरएन संघ जापानको महासचिव थिए, एनआरएन जापानको सदस्य पनि त्यागिसकेको छु। यो मन्त्री परिषदको बैठकले राजदूतमा सिफारिश गरेपछि एनआरएन जापानको सदस्यता इमेलबाट त्यागेको हो। संसदीय सुनवाई समितिले हिजोदेखि 13 देशका लागि सरकारबाट प्रस्तावित राजदूतको सुनवाई शुरू गरेको हो। समितिले सुनार र थापाको सुनवाई सबैभन्दा पछि गर्ने तय गरेको छ।
5: कंग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेतालाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जसो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउबा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्री निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै कमी नहुने बताउँछन्। देउबा पक्षबाट आएका नेताहरूलाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारी रहेकामा उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने सहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल र उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रोला निर्वाचित भएका छन्। 15 सहमहामन्त्री मध्ये 9 क्लस्टरबाट र 2 खुलाबाट निर्वाचित हुनेछन्। बाँकी मनोनित गरिनेछ। आइतबार साँझ खुलातर्फको मतगणना शुरू भए पनि परिणाम आउन समय लाग्ने देखिएको छ। उपसभापति र महामन्त्रीको शपथमा नै विशेष महाधिवेशन पक्षधर नेताहरू आएका छन्। उपसभापतिमा निर्वाचित भण्डारी विशेषको सुनमो अगुवाई गर्ने मध्ये नभए पनि पछिल्लो समय साथ दिएका थिए। अरू सबै अगुवाई गर्नेमै पर्छन्। अहिले महामन्त्री निर्वाचित पौडेल 14 महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। विशेष महाधिवेशनबाट उनी महामन्त्री बनेका थिए। राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए। विशेष अगाडि उनी देउवा पक्षमा थिए। महाधिवेशनको प्रक्रिया हुन केही दिन अघि मात्रै देउवा समूह छाडेर आएकी महालक्ष्मी उपाध्याय डिना भने संग्रोलासँग पराजित भइन्। कंग्रेसको 15 महाधिवेशन 23 असोजमा सम्पन्न भएको थियो। भोलिपल्टै सार्वजनिक परिणाम अनुसार सभापतिमा गगन थापा निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुजाल पहिले निर्विरोध भइसकेका थिए।
4: बुढीगण्डकी नदीमा आएको बाढ़ीले चुङलुङ्री स्थित सिर्दिया बासदेखि आरूघाटसम्मका 200 भन्दा बढ़ी घर बगाएपछि विस्थापित ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँठाउँमा कटान गरेपछि उत्तरी गोर्खाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित स्थानमा बसोबासको चिन्ता छ भने बाटो सड़क भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। चुमनुमरी गाउँपालिका अध्यक्ष निमा लामाले हेलिकप्टरबाट राहत ल्याएर स्थानीयलाई वितरण गरिएको बताएका छन्। पालिकाले बाढ़ी पीड़ितलाई त्रिपाल र खाद्यान्न वितरण गरिरहेको छ। राहत ल्याउन पनि हेलिकप्टर बाहेक अर्को विकल्प छैन। क्यान्टिलिभर पुल बगाएपछि चुम भ्यालीतर्फ झन ठूलो समस्या भएको छ। फिलिमसम्म आउन पैदल मार्ग पनि भएन उनले भने। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङको पनि यस्तै गुनासो छ। आरूघाट भन्दा माथि छेपारे भीरमा बाढ़ीले लेदो ल्याएर सड़क कटान गरेको छ। ठाउँ ठाउँमा लेदो जमेको छ। लेदो पन्च्याउन थालिएको छ। उनले भने गाउँपालिकाको केन्द्र माछा खोलासम्म जसरी पनि गाड़ी पुर्याउने गरी काम गरिरहेका छौ। खोला बेसी तातो पानीको बीचमा बुढ़ी गण्डकी नदी नै पदमार्गमा बगेको छ। त्यसभन्दा माथि चुमनुमरीतर्फ जाने उपाय छैन। स्थानीयका अनुसार धार्चे गाउँपालिकाको खोर्ला बेसीदेखि घट्टे खोलासम्मको सड़कको अवस्था झनै अस्तव्यस्त छ। सो खण्डमा पैदल हिँड्ने बाटो समेत छैन। उत्तरी गोर्खाको चुमनुमरी र धार्चे गाउँपालिका पुग्ने एकमात्र लार्के सड़कका दर्जन भन्दा बढ़ी ठाउँमा पहिरो खस्नुका साथै सड़क भाँसिएको छ। बुढ़ी गण्डकीले कटान गरेको स्थानीयले बताएका छन्। छेपारे भीर नेरको बाटो भने माछा खोलासम्म सवारी जेनतेन चलाउन सकिन्छ कि भनेर एक्स्ट्राभेटर लगाएर सफा गर्दैछौ। उनले भने खोर्ला बेसी र तातोपानी बीचको सड़कमा भने नदीले बगेको छ। त्यहाँबाट मान्छे हिँड्न मिल्ने अवस्था पनि छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोर्खाका चुन्नुमरी धार्चे र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका गरी 204 घरमा बाढ़ीले क्षति पुगेको जनाएको छ। चुन्नुमरीका 43, धार्चेका 39, आरूघाटका 64 र त्रिपुरा सुन्दरीका 58 घरमा क्षति पुगेको विवरण छ। आरूघाट गाउँपालिका 3 सोतीका 20 घरधुरी मध्ये कोही आफन्त कहाँ त कोही सामुदायिक भवनमा बास बसेर रात कटाएको ओडाध्यक्ष समेत रहेका टेकबहादुर अधिकारीले बताएका छन्। सोती बजारकै स्थानीय सपना गुरूङले बाढ़ीले घर बगाएपछि छिमेकीको घरमा बास बसेको बताएकी छन्। बाढ़ीले घर क्षति पुर्याएपछि र फेरि पनि बाढ़ी आउने डरले नदी किनारका बासिन्दा अहिले घर छाडेर सुरक्षित स्थानमा बास बसेका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: डम्फरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। राज्यको 10 छ मजाले 10 छ।

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राजीको मजाले टास्छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
3: कान्तिपुर सविस्तार।
2: दशैं शुरू भएसँगै खसीको मासुको मूल्य महँगिएको छ। गत वर्ष दशैंमा प्रति किलो 1400 रूपियाँसम्म बिक्री भएको खसीको मासु अहिले 1700 रूपियाँ पुगेको छ। आपूर्ति र ढुवानीमा समस्या देखाउँदै व्यापारीले मूल्य अझ बढ़न सक्ने अनुमान गरे पनि उपभोक्ता अधिकार कर्मीले बिचौलियाको चलखेल र कमजोर बजार अनुगमनका कारण मूल्य अस्वाभाविक रूपमा बढ़ेको बताएका छन्। कान्तिपुर कर्मी कृष्णा प्रसाईले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
4: गत असाढमा प्रति किलो औसतमा 1700 रूपियाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको खसीको मासुको मूल्य त्यस यता घट्न सकेको छैन। नेपालको सबैभन्दा बढ़ी मासु खपत हुने पर्व दशैं नजिकै गर्दा मूल्य अझ बढ़ने व्यापारीको अनुमान छ। गत वर्षको दशैंमा खसीको मासु प्रति किलो 1300 देखि 1400 रूपियाँमा बिक्री भएको थियो। अहिले यसको मूल्य प्रति किलो 1600 देखि 1700 रूपियाँ पुगेको छ। व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ़नु र बाढ़ी पहिरो ग्रामीण क्षेत्रबाट खसी बोका ल्याउन कठिन हुनुलाई मूल्य वृद्धिको कारण मानेका छन्। तर उपभोक्ता अधिकार कर्मीले उत्पादन र ढुवानी लागत बढ़ेकै कारण यति धेरै मूल्य वृद्धि भएको मान्न नसकिने बताएका छन्। उनीहरूका अनुसार खसी बोका कारोबारमा संलग्न बिचौलियाका अनेक तह, कमजोर बजार अनुगमन र नेपालको खण्डित पशुपालन क्षेत्र पनि मूल्य बढ़नुका कारण हुन्। नेपाल पशुपंक्षी व्यवसायी संघका अध्यक्ष तथा देशकै सबैभन्दा ठूलो पशु व्यापार केन्द्र कलंकी खसी बजारका व्यवस्थापक जीवन खतिवड़ाले भने यस वर्ष दशैंको माग धान्ने गरी पर्याप्त संख्यामा खसी बोका छैनन्, त्यसैले मूल्य बढ़न सक्छ। खतिवड़ाका अनुसार काठमाडौँ उपत्यकामा मात्रै दशैंका दुई सातामा सामान्यतया 80,000 देखि 1,00,000 जिउँदा खसी बोका खपत हुन्छन्। उपत्यकामा वर्षभरि खपत हुने करिब 5,00,000 खसी बोका मध्ये ठूलो हिस्सा दशैंको अवधिमा बिक्री हुन्छ। दशैंका दुई सातामा उपत्यकामा मात्रै 3 अर्ब रूपियाँ भन्दा बढ़ी मूल्यका जिउँदा खसी बोका बिक्री हुने संघको अनुमान छ। यसमा किसानले उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्ने खसी बोकाको कारोबार समावेश छैन। यस वर्षको दशैंका लागि काठमाडौँमा करिब 25,000 जिउँदा खसी बोका ल्याउने संघको तयारी छ। यो संख्या गत वर्षको माघ भन्दा झण्डै 1/4 कम हो। कलंकी खसी बजारमा अहिले जिउँदो खसी बोका प्रति किलो 750 देखि 850 रूपियाँमा कारोबार भइरहेको छ। गत वर्षको दशैंमा यस्तो मूल्य प्रति किलो 650 देखि 700 रूपियाँ थियो। 25 किलो तौलको खरी जातको खसीको मूल्य दशैं आउनुभन्दा दुई साता अघि 25,000 देखि 30,000 रूपियाँसम्म पुग्न सक्छ। सामान्य अवस्थामा भने यस्तो खसी 15,000 देखि 20,000 रूपियाँमा पाइने व्यवसायीहरू बताउँछन्। घटस्थापना सँगै दशैं औपचारिक रूपमा शुरू भएको छ। करिब दुई साता चल्ने यस पर्वमा परम्परागत रूपमा मासुको खपत बढ़ने व्यवसायीहरूको तर्क छ। तर मूल्य अत्याधिक बढ़ेकाले यस वर्ष माग प्रभावित हुने खतिवड़ाले बताए। आर्थिक गतिविधि सुस्त रहँदा घर परिवारको क्रय शक्ति घटेकाले जिउँदो खसी बोकाको माग कमजोर हुन सक्ने बजार विश्लेषकको अनुमान छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष मध्य अगस्तमा मासु तथा माछाको उपभोक्ता मूल्य मुद्रास्फीति 8.65% पुगेको थियो। व्यापारीका अनुसार गत अगस्त 26 भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले पनि आपूर्ति र ढुवानीमा समस्या थपेको छ। सो विपदमा खसी बोका सहित हजारौं पशु चौपाया मरेका थिए। क्षतिग्रस्त सड़कका कारण ग्रामीण उत्पादन क्षेत्रबाट शहरी बजारसम्म पशु चौपाया पुर्याउन कठिन भएको छ। नेपाल व्यावसायिक बाख्रा पालक महासंघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले भने यस वर्ष मनसून लम्बिएकाले खसी बोकाको ढुवानीमा समस्या भएको छ, यसले मूल्यमा असर पार्न सक्छ। उनका अनुसार विभिन्न जिल्लाबाट जिउँदा खसी बोका काठमाडौँ पठाउन व्यापारीले थालिसकेका छन्। दशैंमा खुद्रा बजारमा जिउँदो खसी बोकाको मूल्य प्रति किलो 900 देखि 1,000 रूपियाँसम्म पुग्न सक्ने अनुमान छ। गत वर्ष यस्तो मूल्य 700 देखि 800 रूपियाँ थियो। तर खुद्रा मूल्य बढ़दैमा किसानले पनि बढ़ी आमदानी गरिरहेका छन् भन्ने नहुने सुवेदीले बताए। नेपालको बाख्रा पालन क्षेत्रमा साना किसानको बाहुल्य छ भने ठूला व्यावसायिक फार्मको संख्या तुलनात्मक रूपमा कम छ। ग्रामीण क्षेत्रका विभिन्न ठाउँबाट संकलन गरिएका खसी बोका काठमाडौँ लगायत शहरी बजारसम्म आइपुग्दा धेरै तहका बिचौलियाबाट गुज्रिन्छन्। निजी व्यापारीले सिन्धुली, रामेछाप, ओखलढुङ्गा, भोजपुर, खोटाङ, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र काभ्रे बलाञ्चोकबाट खसी बोका ल्याउँछन्। त्यस्तै मोरङ, सुनसरी, रूपन्देही, कपिल वस्तु, बाकेदाङ र बर्दिया लगायत जिल्लाबाट पनि खसी बोका तथा राँगा भैँसी ल्याउने गरिएको छ। दशैंमा मूल्य वृद्धि नियन्त्रण गर्न करिब तीन दशकदेखि काठमाडौँमा खसी बोका बिक्री गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने यस वर्ष बिक्री नगर्ने भएको छ। कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला नेउपान्या सुवेदीले भनिन्, जेएनजी आन्दोलनका कारण गत वर्षको दशैंमा खसी बोका बिक्री गरेनौ। यस वर्ष पनि बाढ़ी पहिरोका कारण गाउँमा खसी बोका खोज्न कठिन भएको छ। त्यसैले यस वर्ष पनि बिक्री नगर्ने निर्णय गरेका छौं।
2: पैतिस वर्षदेखि
1: राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एथेस्टिक ब्रान्ड राज्यको दस छ मजाले दस छ। It's always fun when you hit the road.

फ्रेग्रेन्स 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एफएससी ब्रान्ड राजीको 10 छ मज्जा

0: İş Başı'daki Rastgele Jordan. Nepal's number one ethnicity brand. Rajigo. Dasa Matchali Dasa.
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. वर्षभरमा भित्रिने रेमिट्यान्स मध्ये 25% तीन महिना भदौदेखि कार्तिकमै आउने गरेको छ. यी तीन महिनामा तीज, दशैं र तिहार पर्ने भएकाले अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ. यसकारण यस अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको बताइएको छ. चाडपर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्. चाडपर्वका बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ. आर्थिक वर्ष 2082-83 23 अर्ब 12 करोड़ रूपियाँ रेमिट्यान्स मुलुक भित्रिएको छ. अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष रेमिट्यान्स आप्रवाह 37.1% बढ़ेको राष्ट्र बैंकको तथ्याङ्क छ.

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: 35 वर्षदेखि
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू

0: 4 38 46 84.
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
4: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 615 39 444
10: र 029 590 155।
11: मोर स्टाइल मोर डिजाइन, ठटाल टेलर्स।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार

0: गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आए मेरा सुती एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आयमिरा सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
0: सम्पर्क 98-433-47-262,
2: 98-10-55-55-85
0: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्यबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-29-22, 520।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्न,
2: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: 95 दशमलव 5 मेगाहर्ट्ज रेडियो
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
0: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचारी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
8: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
9: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। सङ्खुवासभा जिल्ला खागबारी नगरपालिका 1 दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठजी, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खादवारी 1, सङ्खुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 525 55 768।
13: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0 29 560 679 र मोबाइल नम्बर 98 42 82 776।
21: नयाँ नेपालमा नयाँ
1: निशान टेलर निशान खादारी एक बुधचोक बाटो दूरसंचार जाने बाटो।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दरनगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: संस्था सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
22: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
21: दाँतको एक्सरे गर्ने,
22: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
22: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
21: बाङ्गोटिङको दाँत मिलाइने,
22: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
22: सम्पर्क नम्बर 0295906667 र 98420226667।
23: ओहो लु नमस्कार है सर।
24: ओहो लु नमस्कार है सर। नमस्कार।
23: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
24: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
23: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
25: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
25: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
23: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
25: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
23: डिजाइनर सुमन ठटाल 98615-39444
25: र 0295901155।
26: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
27: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
28: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295-62201-97429-22।
22: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
29: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
30: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-61-51-107 र 98-03-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
31: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

सबैभन्दा फाटेको लुगा लगाएर आएको छु, सबैभन्दा दोस्रो के काम गरिरहेको छु, पक्कै कसैको नेता बन्न चाहन्छ, तर यो देशमा शान्ति हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरुवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625701 97429222।
7: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
11: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: बजे सदाको झै आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई, कसरी व्यतीत हुन्छ तपाईँका मेषादि भर राशि फल, अनि तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई यतिखेर हामी ढिलो नगरिकन अगाडि बढाउँछौ। आजको पञ्चाङ्ग अनि आजको आत्मिति 2083 साल आज असोज महिना रहेको छ। आज 27 गते हो, मंगलबार। तदनुसार ईस्वी सन् 2026 अक्टोबर 13 तारीक नेपाल सम्बत 1146 रहेको छ। कौला छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन शुक्ल पक्ष आज दुर्गा पक्ष भन्ने गरिन्छ। आजको दिनलाई विशेष गरी सूर्योदयमा तृतीय तिथि 40:42 22:20 विष्कुम्भ युग 49:30 51:51 पृथ्वी युग 39:01 तैतिलकरण 9:12 आज आनन्द दिगमा श्रीवत्स युग रहेको छ। आजको दिनमानको समय 28:51 बिहान सूर्योदय 6:03 जाँदा भयो, साँझ सूर्यास्त 5:35 जाँदा रहनेछ। अब पालो आजको ग्रह गोचरको। सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर तुला राशिमा रहेका छन् भने मंगल कर्कट राशिमा छन्, बुध ग्रह तुला राशिमा, बृहस्पति कर्कट राशिमा छन् भने शुक्र ग्रह तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अब तपाईँलाई जानकारी गराउ, यो जुन ग्रहहरूको चाल अनुसार तपाईँको राशिले के भन्छ आजको दिनलाई, तपाईँको राशिफलले कसरी आजको दिनलाई व्यतीत गर्छ भन्ने कुरामा तपाईँका मेषादि बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि काम सहज हुने चिन्छ, प्रेममा सफलता मिल्नेछ, दोहोरो कुराकानी गर्दै अगाडि बढिएका कामबाट सहज हुने योग छ। अलिकति काममा अप्ठ्यारा स्थिति भए पर्न सक्छन्। खानपिनमा अलिकति ध्यान नदिए स्वास्थ्यमा निकै गडबडी हुन सक्ने सम्भावनाको योग छ। काम गर्दै जाँदाखेरि विशेष ध्यान दिनुहोला, राम्रो हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने युगहरू देख्न सकिन्छ। लामो दुर्ग यात्रामा सहज हुनेछ। विद्यार्थी वर्गको लागि दिन शुभ छ। अलिकति मनमा डर भए चिन्ताहरू उत्पन्न रहन सक्छन्। सामान्यतया सामान्य गल्तीहरूबाट पनि मन डराउन सक्छ। आफन्तहरूसँग नजिक हुने मन कम हुन सक्छ। आजको दिनमा एकान्तको बास, आज चिन्तित खालको युग छ। लामो दूरीको यात्रामा सहज हुनेछ। पराक्रमीको युगहरू छन्। घर परिवारसँग अलिकति स्वर ठूलो हुन सक्छ। इझै झगडाको माहौल सिर्जना नहोस् भनेर आफूले ओम राम राहवै न महामन्त्र जप गर्नु, आफूले आफूलाई कन्ट्रोल गर्नु। दिन शुरूआतदेखि नै केही अलि उग्र खालको दिनहरू रहेका छन्। अलि बढी रिस उठ्ने, बढी झर्किन मन लाग्ने खालका युगहरू छन्। शान्त स्वभाव रहनु राम्रो हुन्छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू छन्। मन परेका व्यक्तिहरूसँग पनि भेटघाट रहनेछ। काममा सहज हुनेछ। दाजुभाइसँगको सम्बन्ध सुधार होला, तर पनि आजको दिनमा विद्यार्थीहरूको लागि भने केही कष्टकर युग पनि रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान, वैदिक

0: द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: उन्नति राम्रो छ। लग्नमा भएको चन्द्रमाले सुन्दरता निखार्ने युग छ। खर्च अलिक वृद्धि भए तापनि आफ्नो मनका इच्छाहरू भने पूरा हुने युग छ। गर्दै आएका कामबाट असहज वातावरणको युगहरू रहेका छन्। यात्रा गर्दै हुनुहुन्छ, कष्ट हुन सक्छ, तर कृषि र पशु चौपायबाट धन आग पर्ला, तर धन भने नटिक्ने सम्भावना छ। तपाईँको कामबाट सबैजना सहज हुनेछन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। काम गर्दै जाँदा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो हुने खालको योगहरू राशि धनुराशिबाट संकेत देखिन्छ। मकर राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ छ। यतिखेर ग्रहको कारणले गर्दा अलिकति आमदामीमा थोरै कमी भए पनि ज्ञानहरू पढाइ लेखाइमा भने असाध्य राम्रो रहनेछ। कुम्भ राशिको लागि राहुको प्रभाव, साढे सातको अन्तिम दशा, खुट्टाहरू दुख्ने, झमझमाउने, पोल्ने अथवा केही न केही समस्याहरू आइपर्न सक्ने सम्भावनाको योग छ। धर्म कर्ममा मन अलिक कमी हुन सक्ने सम्भावना भएकाले सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट असहज वातावरणको योग छ। स्वास्थ्यमा निकै समस्या आइपर्दा मन आतिन सक्छ। सावधानीका साथ अगाडि बढ्नु भयो भने दिन शुभ हुन सक्ने योग छ।
0: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईँसँग भएका विविध जानकारीहरू सहित उपस्थित भइसकेको छु। हामी यो नवरात्रको यो पावन दिनमा छौँ। यतिखेर नवरात्र प्रारम्भ भइसकेको छ। आज तृतीय तिथि प्रारम्भ भएको छ। आजको दिनमा हामी तेस्रो स्वरूप देवी भगवतीको पूजा अर्चना र देवी भगवतीको तेस्रो स्वरूपको पूजा आज हामी गर्छौं। तेस्रो चन्द्र घण्टाको पूजा गर्छौं। यो चन्द्र घण्टा नाम गरेकी देवीको आज चन्द्रमाको आकार भएको जुन घण्टी आकारको चन्द्रमा भएको कारणले गर्दा यसलाई विशेष गरी चन्द्र घण्टा भनिएको हो। विशेष गरी हिजो हामीले ब्रह्मचारिणीको स्वरूपको पूजा गर्यौं है। अब भोलि कुष्माण्डा भगवतीको है हामी भोलिको दिनमा पूजा गर्छौं। कुष्माण्डाको स्वरूप हुन्छ, आफ्नो सारा सृष्टिलाई मुस्कुराउँदै मुस्कुराउँदै सृष्टि गर्नुभएको कुष्माण्डा भगवतीको चर्चा भोलि पनि गरौंला। तर आज चन्द्र घण्टाको पूजा गर्छौं हामी। हिजो मैले एउटा फेसबुकमा देवी भगवतीको विशेष गरी नव अवतारको श्लोक राखेँ, धेरैको मेसेज आयो गुरुदेव रेडियोबाट। हरेक दिन भनिदिनु भयो भने अथवा भोलि मात्र एक दिन भनिदिनु भयो भने रेकर्ड गर्छौं। हामीलाई पढ्न आउनले गाह्रो भयो, तपाईँको रेकर्ड राख्नेछौं र रेकर्ड गरेर हामी पनि सुन्नेछौं दैनिक रूपमा भन्नुभएको छ। अब म यो जुन देवी भगवतीको नौ अवतारको जुन श्लोक छ, म त्यो श्लोकलाई तपाईँहरूको लागि विशेष गरेर पाठ गर्नेछु। तपाईँ सुन्नुहोला ध्यान दिएर, तपाईँहरूलाई हाम्रो फेसबुकमा पनि गरेर हेर्न सक्नुहुन्छ। अरू त धेरै पाठ गर्न त सकिएला अथवा नसकिएला, कम्तीमा ओम प्रथमं शैल पुत्रे च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्र घण्टेति कुष्माण्डेति चतुर्थकम् पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रेति महागौरीति चाष्टमं नवमं सिद्धिदात्रे च नवदुर्गः प्रकीर्तिताः। अब तलपट्टि उक्तान्यतानि नाम के छ, यतिसम्म पढ्नुभयो भने तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। के अरे, प्रथमम शैलपुत्री, द्वितीयम ब्रह्मचारिणी, आज तृतीयम चन्द्र घण्टेति, कुष्माण्डेति चतुर्थकम्, पञ्चमम स्कन्दमातेति, षष्ठम कात्यायनेति च, सप्तमम कालरात्रेति, महागौरी तिचाष्टमम, नवमं सिद्धिदात्री च, नवदुर्गा प्रकृतिताः। बुझ्नुभयो, चौथो स्वरूप आज, तेस्रो स्वरूप चन्द्र घण्टा, भोलि चौथो कुष्माण्डा, अनि स्कन्द माता, अनि कात्यायनी, अनि कालरात्री, अनि महागौरी, अनि सिद्धिदात्री। अन्तिममा नौ दिनसम्म जसले भगवतीको एकदम साधना गर्छ, नवम दिनमा सिद्धि प्राप्ति हुन्छ भनेर मनोइच्छा पूरा गर्ने देवी सिद्धिदात्रीको पूजा गर्दै दशौं दिनमा यी सबै नौवडैको पूजाहरू गरेर विसर्जन गर्ने शास्त्रीय परम्पराहरू छ है। हामीले यसै दशैंको अगाडि तपाईँले कुरो जानकारी गराउँदै गर्दा धेरै कुराहरू तपाईँको मनमा प्रश्न आउन सक्छन्, केही भइराख्न सक्नुहुन्छ। दशैंमा हामीले भन्ने एकदम चलेको, एकदम भाइरल भएको जुन श्लोक छ, मैले हरेक वर्ष जानकारी गराउँदै गरेका श्लोकहरू पनि जानकारी गराउँछु। आजबाट तयारी गर्दै गर्नुहोला। आयु द्रोण सुते श्रियो दशरथे शत्रु क्षयो राघवे ऐश्वर्यम नौसे कति पवने मानञ्च दुर्योधने शौर्यम शान्तनवे बलम हलधरे सत्यञ्च कुन्ते सुते विज्ञानम विदुरे भवन्तु भवताम कृते स नारायण। यस्तो श्लोक सुनेपछि ठ्याक्कै कानमा कस्तो भान आउँछ कानमा भने, रातो टिका लगाइरहेको होइन, अगाडिपट्टि बुवा हजुरबुवा मामा माइजू उहाँहरूलाई टिको लागेको याद आउँछ। आयो द्रोण सुते श्रियो दशरथे शत्रु क्षयो राघवे ऐश्वर्यम नौसे गति पवने मानंस दुर्योधने शौर्यं शान्तनवेबलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कृते स नारायणे। जयन्ते मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री सोहा सोधनमोस्तुते। स्वस्तिस्तु ते कुशलमस्तु चिरायुरस्तु गोबाजी हस्ति धन धान्य समृद्धिरस्तु ऐश्वर्यमस्तु विजयोस्तु रिपुक्षेयोस्तु संतान वृद्धि सहिता हरिभक्तिरस्तु। स्वस्तिस्तुस्ते कुशलमस्तु चिरायुरस्तु गोबाजी हस्ति धन धान्य समृद्धिरस्तु ऐश्वर्यमस्तु विजयोस्तु रिपुक्षेयोस्तु संतान वृद्धि सहिता हरिभक्तिरस्तु। आयु द्रोणसुते श्रियो दशरथे शत्रुक्षयुराघवे ऐश्वर्यम नवसे गतिस्त पवने मानं च दुर्योधने। शौर्यम शान्तनवे वलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कृते स नारायणे। ल यो श्लोकहरू तपाईँले मैले तपाईँलाई दशैं आएको भानस तपाईँको घरमा होइन तपाईँको घरमा पनि भगवतीको कृपा मिल्दै जाओस् अब तपाईँहरूलाई पनि सात्विक मन होस् तपाईँहरूको पनि मनमा उमङ्ग तपाईँको घरमा छोरा छोरी बुहारी है जो काठमाडौँ इटहरी जो धनगढ़ी जो चितवन जो उदयपुर जो भनौँ मकवानपुर भनेको जुन यो शहरतिर बसेर पहाड़तिर आउँदै हुनुहुन्छ गाउँघरतिर त अब आजभोलि माटो कमै छ र पनि कमेरो माटो रातो माटोले लिपेर घरलाई हरा भरा बनाउने कति सुन्दर चिटिक्क परेको घर बनाउने रंगहरू लगाएर अनि आफ्ना वरिपरि भएका बाटाहरूलाई पूरै फाँडेर कति सुन्दर कति सफा साँच्चीकै भगवतीको यात्रा अब तपाईँ घरसम्म आउनेछ। त्यो यात्रा मलाई यति धेरै याद आउँछ पहाड़को तर हामी अहिले शहरको नाममा यो एउटा कंक्रिटभित्र रहिरहेका छौं। संसारै माथि छतबाट हेऱ्यो भने संसारमा कंक्रिट मात्र देखिन्छ सिमेन्टीले मात्रै हो थुपारिएको थुप्रो मात्र देखिन्छ। यो त्यति धेरै रमाइलो मलाई लाग्दैन। जब जब दसैँ आउँछ जब जब तिहार आउँछ त्यो पहाड त्यो आफ्नो आत्मीयता त्यो छिमेकीसँगको आत्मीयता त्यो ओल्लो गाउँ र पल्लो गाउँका दाजुभाइसँगको आत्मीयता ओल्लो गाउँ र पल्लो गाउँको दाई आउँदा भएका हल्लाहरू गाउँका फलानुको छोरा आज आयो रे है लाउरेबाट अथवा फलानुको छोराछोरी आज आउँदैछन् रे त्यो घरमा कति खुसी आउँछ। त्यहाँ आमाहरूले आँगनबाट तपाईँको बाटो कुरिरहेकी ती आमाको मन कति उज्यालो भएको अबको दिनमा शुरू भइसकेको छ। तर तपाईँ हामी सबैले जमरा राखेका छौं राखेका छैनौं राख्न मिलेन राख्न सम्भव भएन भने तपाईँले आफ्नो कुनै मन्दिरमा गएर त्यहाँ गुरुबाहरूले जमरा राख्नु भएको हुन्छ अथवा तपाईँको घरमा आउने जो पुरोहित गुरुबा हुनुहुन्छ अथवा त्यहाँ तपाईँको गाउँमा ब्राह्मण गुरुबाहरू जसले विधि विधानसँग जमरा राख्नु भएको छ मलाई पनि दिनु पर्यो है थोरै म पनि नवदुर्गा भगवतीको प्रसाद त लाउनु पर्यो थोरै मलाई पनि दिनुपर्छ मैले राख्न पाइन भनेर भन्दै गर्नुहोला। अनि तपाईँहरू चाहिँ दशैंको तयारी एकदम तीव्र रूपमा गर्दै हुनुहुन्छ तीव्र रूपमा गर्नुहोला। अर्को कुरो भन्छु दशैंमा दक्षिणा धेरै दिनु पर्दैन। यो दशैं पैसाको लागि होइन आशीर्वाद एउटा आत्मीयता एउटा जुन हुन्छ एउटा पारिवारिक सम्बन्धलाई गाँस्ने परम्परा हो यो बडा दशैं। यो बडा दशैंको तपाईँलाई अग्रिम शुभकामना व्यक्त गर्छु। अहिले भर्खरै मलाई कमेन्टहरू प्राप्त भएको छ। राधिराज गुरु साथमा शुभ प्रभात भन्नुभएको छ धन्यवाद छ। अनि अर्को कमेन्ट छ गुरुदेव राधे श्याम म भोजपुरबाट शकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु। गुरुदेव आज सुतक परेको सात दिन भयो आज पूजा कोठा भन्दा बाहिर जमरा राख्न मिल्छ कि मिल्दैन। गुरु जुन सुतक परेको भन्दा अरू व्यक्तिले राख्न मिल्छ कि मिल्दैन। सुतक परेको एघार दिनसम्म पानी लाउँदै कुनै पूजा पाठ नगरिकन जमरा राख्न मिल्छ कि मिल्दैन भनिदिनुहोस् न गुरुदेव भन्नुभएको छ। अब यो जमरा पानी राख्नुहोस् अथवा नराख्नुहोस् त्योसँग सरोकार हुँदैन। सुतक परेको घरमा 11 दिनसम्म हुँदैन। तपाईँलाई यो सालको जमरा घरमा राख्न नजुरेको रहेछ शकुनजी। अब तपाईँले तपाईँ त अहिले सायद भोजपुरमा हुनुहुन्छ, सिद्धकाली मन्दिर छ, सिद्धकाली मन्दिरमा साँच्चीकै भगवती देवीको प्रसाद स्वरूप त्यहाँबाट जमरा लिएर आउनुहोला। अब त्यहाँ गाउँघरतिर धेरै जमरा राख्ने चलन छैन, नभएदेखि गाउँमा भएका मठ मन्दिरमा धेरै जमरा राखेर त्यहाँ गुरुबाहरूले नित्य पाठहरू गरेर त्यो जमरा बाँड्ने र अरूले लाउने गर्दा पनि हुन्छ है। अब सबैले घरमा पूजा पाठ गर्नले असम्भव पनि हुन्छ नि त है। जय श्री कृष्ण राधे राधे गुरुदेव। म पनि यो नवरात्रमा सप्तचण्डी पाठ गर्ने गर्छु, यसमा केही मलाई दोष त लाग्दैन, अनि चाहिँ के गर्नुपर्छ पाठ गर्दाखेरि यो भनिदिनु होला प्रभु। जय माता दी। ओम दुर्गाय नमः। हाल भारत नेपाल कैलाली भन्नुभएको छ। अब यो पाठ गर्ने क्रममा जान्ने मान्छेले पाठ गर्न मिल्छ, दोष लाग्दैन। अब नजाने नजानिकन उल्टो पाठ नगर्नु होला, बरु थोरै पाठ गर्नु। मैले अहिले पनि भनिहालेँ है, प्रथमम सहित पुत्री छ, द्वितीयम ब्रह्मचारी, यति मात्रै क्या? यो नौवटा देवीको नाम मात्रै पाठ गर्नु अब आउँदैन के गर्नु त? कम्तीमा तँ त याद गर्नुहोस्, जति आउँछ त्यति पाठ गर्नु, दोष लाग्दैन। मलाई कसले एकचोटि गीता पढ्नु पर्यो भने करे कसले हो? अँ छोरी मान्छेले त गीता पढ्न आउन बौलाइन्छ भन्दै अरे कथा हो, मैले ठ्याक्कै याद भएन है। तिस्ता भन्ने गुरुहरू पनि हुन्छ अहिले पनि, आजको दिनमा गीता के हो भन्ने कुरो अहिलेसम्म अर्थ नजान्ने हुनुहुन्छ अहिलेसम्म, के गर्ने? त्यही भएर तपाईँ हामी जे गर्दैछौँ, हामीले राम्रो काम गर्दैछौँ, म राम्रो काम गर्छु, भगवती हामीलाई तपाईँले कृपा दिनुहोस् भनेर भगवतीसँग कृपा आशीर्वादहरू लिनुभयो भने त्यस्तो केही दुःख अप्ठ्यारोहरू वातावरणहरू आइपर्दैन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईँसँग भएका विविध जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा यतिखेर दुईटा नम्बरमा फोन सम्पर्क गरिरहेका छौं, को हुनुहुन्छ यतिखेर स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु राधे राधे। ए प्रभु राधे श्याम।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अलि राम्रोसँग बोलिदिनु है।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ अहिले? मेरो आवाज सुन्नु भएको छ कि छैन?
1: हजुर राधे राधे गुरु।
0: उहाँसँग हाम्रो फोन सम्पर्क हुन सकिरहेको छैन, फोनमा आवाज उहाँले सुन्नु भएको जस्तो मलाई लागिरहेको छैन। फेरि पनि कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। उहाँको फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा चिना हेर्दै धर्म संस्कार र संस्कृतिलाई पनि जगरणा गर्दै हामी अगाडि बढ़िरहेका छौं। यो विशेष गरी दशैं आइरहेको छ, कोही जिज्ञासु हुनुहुन्छ स्वागत गर्छु। राधे श्याम भन्दै थिए, उहाँको पनि फोन डिस्कनेक्ट भयो। किन यसरी फोन गर्दै फोन डिस्कनेक्ट गर्दै गर्नुभएको छ थाहा भएन। फेरि कोही हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म भेरीगङ्गा सार सुर्खेत थर्रेबाट बोल्दैछु गुरु।
0: भेरीगङ्गा सुर्खेतबाट, के हो तपाईँको शुभ नाम?
2: मेरो शुभ नाम आशिका गुरु।
0: हजुर
2: आशिका।
0: आशिका के?
2: हजुर
0: आशिका के हो तपाईँ भनेको?
2: आशिका खड्का गुरु।
0: आशिका खड्का, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ आशिकाजी यतिखेर?
2: भेरीगङ्गा सामुदायिक रेडियो गुरु।
0: अहिले कसको बारेमा हेर्ने कि दसैँको बारेमा केही कुराकानी गर्न छ?
2: म मेरो दाईको बारेमा हेर्न चाहन्छु गुरु।
0: दाजुको साल महिना गते समय भनिदिनु त।
2: 2057 साल पुष महिनाको 23 गते रातिको 2 बजे आइतबार राति सोमबार बिहान 24 गते हुने बेलामा।
0: ठ्याक्कै 2 बजे हो?
2: हजुर गुरु।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
2: सुर्खेत जिल्लामा।
0: आफ्नै दाजु तपाईँको? दाजुको लागि बुध कुमार नाम आउँछ, वृष राशि हुन्छ, त्रयोदशीको दिनमा जन्म छ, लग्नमा मंगल मांगलिक परेको छ, भाउजू फापेन, चन्द्रमा आठौं छ, घरभन्दा बाहिर बस्ने, एकान्तमा रमाउने, कहिलेकाहीँ घरमा सम्पर्क नगर्ने हुन सक्छ किनभने तपाईँ घरमा पितृको दोष, आठौं चन्द्रमाको दोष, सप्तम स्थानमा शनिको निज दोष र लग्नमा मंगल, एकदम यो चार ग्रहले असाध्य अशुभ संकेत दिइरहेको छ। राम्रोसँग शान्ति गर्ने, राम्रोसँग पूजा पाठहरू गर्दै अगाडि बढ्ने कामहरू गर्नुहोला, राम्रो हुनेछ। अन्यथा ग्रह बिग्रिएका छन्। के छ विशेष ठ्याक्कै तपाईँले जान्नै पर्ने कुराहरू केही छन्?
2: गुरु अनि भाइको पेसा व्यवसाय रोजगारी कस्तो छ?
0: फलाम फाप्दैन, पानी फाप्दैन, कस्मेटिक व्यवसाय, काठको व्यवसायहरू तपाईँको दाजुको लागि राम्रो हुन्छ। अलिकति ग्रहहरू बिग्रिएका छन्। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा शुभ हुन्छ है।
2: गुरु शुभ अशुभ भाग्यमा छोरा छोरी के कति छ?
0: छोरा भन्दा छोरीको संख्या धेरै छन् किनकि पितृ दोष पनि परेको छ। राम्रोसँग मैले भनेको कुराहरूलाई शान्ति गर्नुभयो र पूजा पाठहरू गर्नुभयो भने सबै कुरा शुभ हुन्छन्। अहिले छुट्टिन्छु, राधे राधे।
2: गुरु अनि बाहिरी देश,
0: हजुर,
2: बाहिरी देशको तयारी अनि के कस्तो?
0: मैले भने त ग्रहहरू बिग्रेका छन्, बिग्रेको बेला केही पनि काम बन्दैन। मैले अहिले पनि भने यस्तो मान्छेहरू हराउन सक्छन्, एकान्तमा रमाउने, सम्पर्क विहीन हुन सक्छन्, एकदम सावधानी भएर अपनाउनु पर्छ।
2: गुरु दिशा रङ
0: तीन अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग सुर्खेतबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। अब हामी कार्यक्रममा छोटो लिन्छौँ विश्राम, विश्रामपछि अझ धेरै चर्चाहरू तपाईँहरूसँग गर्छौँ र फोनमा पनि सम्पर्कमा रहनेछौँ। एकैछिन छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बैतडीबाट गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ बैतडीमा? हजुरको शुभ नाम के हो?
1: मेरो नाम धर्मानन्द पन्त हजुर।
0: धर्मानन्दजी आरामै हुनुहुन्छ पन्तजी?
1: आरामै छ गुरु।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ अरे तपाईँले? अहिले
1: बैतडी एफएमबाट।
0: अनि कार्यक्रममा सुन्दाखेरि दसैँ आएको आएको जस्तो भानुभयो कि भएन?
1: भयो गुरु, भइसक्यो।
0: छोराछोरी कता हुनुहुन्थ्यो, घरमै कि बाहिर हुनुहुन्थ्यो?
1: छोराछोरी घरमै हुनुहुन्थ्यो गुरु, सानै
0: ए सानै हुनुहुन्छ है। भनेपछि यसपालि नयाँ लुगा किनिसक्यो?
1: हजुर किनिसक्यो गुरु।
0: लु अहिले भन्नु त, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: अहिले म मेरो नातिनीको बारेमा हेर्ने गुरु।
0: नातिनीको साल महिना गते सन् भन्नु त?
1: 2083 साल श्रावण महिनाको 23 गते शनिबार दिउँसो 1:54 हजुर।
0: जिल्ला पनि भन्नु पर्यो नि हजुर?
1: जिल्ला बैतडी हो।
0: नातिनी हो?
1: नातिनी हो, डडेलधुरा जिल्ला अस्पताल हो।
0: डडेलधुरामा राशिको नाम बुद्धिमाया, वृष राशि हुन्छ, एकादशीको दिनमा जन्म छ है। लग्न हेर्दाखेरि वृश्चिक लग्न असाध्य रिसालो मान्छे, चिसो असाध्य गर्न सक्छ, 6 वर्ष 8 महिनासम्म चन्द्रमाको दोष परेको छ। अब यसै पालि जन्मेको मान्छेको नाम के राख्नु भएको थियो?
1: नाम बसन्ती
0: बसन्ती नाम त मिलेन नि त, फेरि बुद्धिमाया नाम आउँछ, चन्द्रमा चलेको छ अहिले, त्यही शान्ति गराउनु, एकदम चिसोबाट जोगाउनु। अहिले सानो बच्चा के शान्ति गर्ने हो र, त्यस्तो नराम्रो छैन, राम्रै छन्। अब पछि पछि फोन गर्नुभयो भने फेरि माङ्गली सङ्गलिक परिहाल्छ भन्छु म, 7 वर्ष पछाडि सङ्कट चल्छ पनि भन्छु, अहिले हात दिनु पर्दैन, एकदम चिसोबाट जोगाउनु होला, सबै कुरामा राम्रो हुन्छ है। बुझ्नुभयो कि भाइ?
1: आमा बाबुलाई के त्यस्तो नराम्रो त परेको छैन गुरु?
0: आमा बुबालाई त्यस्तो पिर्ने खालको योगहरू केही पनि छैन, आतिनु पर्दैन, राम्रो छ। अलिकति आमाको र बुबाको घरमा राहु र केतु परेको छ, त्यसले गर्दा आमा र बुबाको सम्बन्ध आफैमा अशुभ होला है, तर त्यस्तो तपाईँको नातिनीको कारणले गर्दा हुँदैन है। अरू केही छ कि छुट्यो? वास्तुहरू सबै कुरा ठिक छ, आतिनु पर्दैन, राम्रो छ है। ग्रहहरू राम्रै छन्, आतिनु पर्दैन, 7 वर्ष पछाडि फेरि शान्तिहरू गर्ने, पूजापाठ गर्ने कामहरू गर्नुपर्छ, अहिलेको लागि नआतिनु होला, ठिक छ है त। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हिजो एउटा अप्रिय घटना सुन्नु परेको छ मैले, यो घटनाको बारेमा थोरै तपाईँलाई जानकारी गराउँछु है। एउटा के छ भने, अब यो भन्न हुन्थ्यो हुँदैन थियो जे होस् होइन, मैले तपाईँलाई यस्तोसम्म हुन्छ है भन्ने मात्रै खोजेको हो। मैले खोटाङवासी एउटा परिवारमा आमालाई अलिकति बच्चा असाध्य अड्केर बोल्ने, असाध्य कम बोल्ने खालको बच्चा हुनुहुन्थ्यो, उहाँको उपचारको लागि हामीले ग्रहहरू बिग्रिया थियो, राहु साहु ग्रह थियो, राहुहरूले एकदम कामहरू बिगारिरहेको थियो त्यो बच्चालाई, एकदम बोल्दा धेरै अड्किने, शब्द एकदम पढ्नै गाह्रो हुने, बोल्नै गाह्रो हुने, त्यो बच्चा मान्छेको अगाडि जानै लासरम मान्ने खालको बच्चालाई, सानो बच्चा, हामीले कब्जहरू लाग्यौँ, कब्जा लागेको 1-2 महिना पछाडि केही कुरामा सुधार भएर पहिलेभन्दा धेरै राम्रो प्रष्ट बोल्ने गरेको बच्चा, अन्तत फेरि त बच्चाले बुटी टोकिदिनु भएछ अनि फुटाउनु भएछ, अनि फेरि बच्चा अलिकति पहिलेको भन्दा झन खत्तम बोली भएको छ अरे भन्ने खबर आएको थियो। उहाँको परिवारले साथैले कार्यक्रम सुन्नु भएको छ भने सम्झिरहेको छु, चाँडै गरेर शान्तिहरू गराउने, चाँडै गरेर उपचारहरू गराउने कामहरू गर्नुहोला। यस्तो के हुन्छ भने कहिलेकाहीँ मैले तपाईँलाई बुटीहरू लाउँदै गर्दा कुन दिन व्रत बस्नु भनेको छु, कुन दिन तपाईँले चाहिँ पूजापाठ गर्नु भनेको छु, अथवा के ग्रहको शान्ति गर्नु भनेको छु, त्यो पनि एकदम अनिवार्य हुन्छ। त्यो कुरा पनि तपाईँहरूले ध्यान दिनुहोला है। अब सानो बच्चा हो, यसले खाइहाल्छ नि, यसलाई बाह्र साध्य हुन्छ भनिदिनु भयो भने बच्चालाई पनि दोष लाग्छ। खानुहोस् न, सानो बच्चालाई भोको राख्न हुँदैन म बुझ्छु, तर मांसाहारहरू हामीले बनेका दिनेहरूमा नखाइदिनु होला। अण्डाहरू, माछाहरू, मासुहरू, अनि तपाईँले यस्ता कुराहरू चाहिँ, यो अब दसैँ आउँदैछ, मैले किन तपाईँलाई कुरो जोडेको भने दसैँ आउँदैछ, दसैँमा कहाँ बार्न हुन्छ त नि, बार्नु पर्दैन भन्ने खालको एक खालका मान्छेको भाष्य पनि छ। अरू त यस्तै कुरा हो, दसैँको भोलिपल्ट पर्ने जुन पापाङ कुसा एकादशी व्रत छ त्यसलाई गिद्धे एकादशी भन्ने मान्छेको कमी छैन नेपालमा। त्यस्ता मान्छेहरू पाखण्डी हुन्, धर्म विरोधी हुन् भन्छु म। कुनै पनि एकादशीको नाम तपाईँहरूले खान मन लागेको ठाउँमा खानुहोस् न बरु, तर एकादशीलाई नबिगार्नुहोस्। यो एकादशीको नाम बिगार्ने, तपाईँले तिथिको नाम बिगार्ने तपाईँलाई यो अधिकार हुँदैन। जसले बिगार्नु भएको उहाँलाई भने है बुझ्नु पनि। त्यही भएको भएर तपाईँहरूले पनि एकदम ध्यान दिनुहोला। तपाईँहरू कवच लाउँदै हुनुहुन्छ होइन, अनि तपाईँले चाहिँ कवचलाई टोक्न दिने अथवा फुटाइदिने जस्तो कामहरू गर्नुभयो भने झन् अशुभ पनि हुन सक्छ। त्यसो भएको हुँदा तपाईँहरूले कवचहरू लाउँदै हुनुहुन्छ भने सुरक्षित भएर कवचहरू लाउनु राम्रो हुन्छ। यतिखेर कोही जिज्ञासु हामीसँग हुनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बर्तुलाको चाहिँ फिगर एकदेखि पारस बोरा बोल्दै हैन।
0: पारस बोरा के छ पारसजी खबर?
2: ठिक छ, आरामै छु।
0: अनि घरमा जमरा राख्नुभयो कि छैन?
2: राखेको छ गुरु, यहाँ आफ्नो मन्दिरमा राख्नुहुन्छ। यहाँ
0: आफ्नो मन्दिर भन्नाले घरभित्र कि बाहिरपट्टि मन्दिर छ? त्यहाँ
2: बाहिर मन्दिर,
0: आफ्नै आँगनमा कि सार्वजनिक मन्दिर? त्यही गर, अनि पछि दशमीको दिनमा लिएर आउने हो।
2: हजुर,
0: ए ल ठिक छ। अनि त्यहाँ पाठ भइरहन्छ नि होइन, देवीको पाठ?
2: हजुर,
0: देवीको पाठ सुन्न पनि जानु होला एक दिन है। ल, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 2061 साल पुष महिनाको 28 गते।
0: पुष महिनाको 28 गते
2: बिहिबार।
0: हजुर,
2: साँझ 7 बजे र 30 मिनट गरेर।
0: फेरि एकचोटि भन्नु पर्यो, 61 सालको पुषको 28 गते त बिहिबार परेन हजुर। यसलाई यसो गरौँ, तपाईँले फेरि घरमा सल्लाह गरेर अनि मलाई दिउँसो तपाईँको त्यहाँ चिट्ठा धरको पात के छन् पठाउनु होला फेसबुकबाट। तपाईँले मलाई फेसबुकमा फलो गर्नु भएको छ? त्यही तपाईँले फोटो खिचेर हाल्नु, यसको समय पत्तो लगाइदिनु पर्यो, बार पत्तो लगाइदिनु पर्यो भन्नुहोस्, म सबै कुरो पत्तो लगाइदिनेछु। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा यो कुराकानी गर्दै तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? हे प्रभु, राधे राधे।
2: राधे राधे गुरुबा।
0: राधे राधे, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: म पाँचथरदेखि बोल्दैछु गुरुबा।
0: पाँचथरबाट हजुरको शुभ नाम?
2: मेरो नाम चाहिँ प्रेमबहादुर खड्का पर्यो गुरुबा। है,
0: प्रेमबहादुर खड्का। अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँ?
2: लाले गुराँसबाट गुरुबा।
0: दैनिक रूपमा सुन्नुहुन्छ है?
2: दैनिक सुन्छु गुरुबा।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ कि जमरा राख्नुभयो कि भएन के छ?
2: मेरो छोराको बारेमा यसो हेरौँ कि भनेर गुरुबा।
0: अहिले हेर्नको लागि त पैसा लाग्छ हजुर। लु त भनिदिनु त, साल महिना गते समय? ए प्रभु
2: हजुर,
0: खै त
2: 2001 81 साल साउन महिना 4 गते रातको 1:30 जन्मेको शुक्रबारको राति
0: के बारको बिहान भयो जन्म कति गते बिहान भयो
2: 4 गतेको राति 5 गते हुने बेला
0: के बारको राति अनि के बारको बिहान
2: शुक्रबारको राति अब शनिबार हुने बिहान
0: कुन जिल्लामा भयो जन्म
2: जन्म चाहिँ उहाँ के अरे हस्पिटलमा भएको
0: कुन जिल्लाको
2: नोबेल हस्पिटलमा
0: भनेको मोरङ जिल्ला पर्छ
2: हजुर मोरङ जिल्ला
0: नोबेल हस्पिटल भनेको विराटनगर छ होइन
2: हजुर हजुर
0: तपाईँको छोराको नाम चाहिँ भीमकान्त धनुडासे हेर्नुभयो होला
2: हजुर
0: स्वास्थ्य असत्य बिग्रियो है दुःख दिइरहेको छ होइन अहिले पनि
2: हजुर
0: के अन्त शान्ति गर्नुहुन्न गुरुबालाई बोलायो भने गुरुबालाई खाममा हाल्दा पैसा दिनु पर्यो गुरुबालाई खुवाउनु पर्यो होइन खर्च
2: भनौँ
0: तपाईँको यो बच्चालाई सबैभन्दा पहिले चन्द्रमा 8 परेको छ यो एउटा एकदम समस्या भयो एकादश स्थानमा राहु छ यसले स्वास्थ्य बिगारिरहन्छ दुईटा समस्या भयो अहिले तपाईँको सरलाई उल्का र केतु यो 4 वर्ष 8 महिनासम्म ग्रह केतु पनि छ 6 वर्षसम्म उल्का पनि छ उल्का केतुको शान्ति गर्नुपर्छ च्वाट्टै हुन्छ केही हुँदैन हातिनु पर्दैन हनुमान 40 दैनिक पाठ गराउने 8 चन्द्रमा भएकाले अलिकति कहिलेकाहीँ बिरामी हुने खालको हुन्छ पानीबाट करेन्टबाट जोगाउनु हनुमान कवच घाँटीमा तुरुन्तै धारण गराइदिनु धेरै कुरामा राम्रो हुन्छ है
2: हजुर गुरुबा अनि के पासको पूजा गर्नुपर्छ भन्नुभयो गुरुबा
0: केतु ग्रहको शान्ति उल्का ग्रहको शान्ति अनि तपाईँको चाहिँ 8 चन्द्रमाको शान्ति 11 स्थानको राहुको शान्ति गर्नु राम्रो हुन्छ है बुझ्नु भएन भने यो आवाज रेकर्ड गर्नु नभएदेखि दिउँसो फोन गरेर मेरो छोराको आज मैले चिनाइरहेको थिएँ रेडियोमा यो मितिबाट के कुराको शान्ति गर्ने अरे मलाई लेखेर दिनु पर्यो भन्न मलाई फेसबुकतिर वाट्सएपतिर मेसेज गर्नुहोला म सम्पूर्ण कुराहरू लेखेर दिनेछु अनि राम्रो हुन्छ तपाईँको छोरालाई पूर्णिमाको दिन व्रत राख्नुहोला माछा मासु लसुन प्याज नखुवाउनु होला राम्रो हुन्छ है घरको वास्तुको लागि राम्रो छ ग्रहहरू बिग्रेका छन् स्वास्थ्य मजाले बिग्रिन्छ आतिनु भएको छ नआतिनु अबदेखि राम्रो हुन्छ है
2: हजुर गुरुबा अनि गुरुबा अनि त्यस्तो शुभ अङ्क शुभ बार
0: 0 अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो हो कालो रङ दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे तर भाग्यमानी हुनुहुन्छ छोरा है भाग्यमानी हुनुहुन्छ तपाईँले मात्र शान्ति गर्नु पर्यो राधे राधे
2: राधे राधे गुरुबा अनि पश्चिम दिशा राम्रो गुरुबा
0: दक्षिण दिशा राम्रो हुन्छ 0 अङ्क राम्रो हुन्छ कालो रङ राम्रो हुन्छ है राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु एक दुईवटा कमेन्टहरू छन् यो कमेन्ट हाम्रो पात्रमा आएका कमेन्टहरू हुन् र तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ हामीलाई कमेन्ट छन् एक दुईवटा कमेन्ट फेरि दोहोरिएको छ मेरो घरमा भन्दा नि मामाको घरमा हो गुरु सूतक परेको भन्नुभएको छ जहाँ परे पनि सूतक बार्नुपर्छ त्यही घरमा चाहिँ बार्नुपर्छ है त जय श्री राधे गुरुदेव आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण कालीकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नम्बर 9 तिखार्तीबाट घर सर्ने साइज छ कि नै आज भोलि पर्सि कुन दिनमा छ साइज भनिदिएको भए आभारी हुने थिएँ गुरुदेव मैले धेरैचोटि भनेको छु घर सर्ने साहित फाल्गुन महिनाको 20 गते भन्दा पहिले छैन भ्रममा नपरौं जे मन लाग्यो त्यही काम नगरौं है अनि झलकजीले पनि दुर्गा सप्तशती पाठ हामी पनि सुन्दैछौं जमेर राखिएको छ भन्नुभएको छ टीकाराम गिरीले पनि तपाईँ कार्यक्रम नछुटाइकन सुन्छु भन्नुभएको छ है शंखुपसभाबाट विनोदजीले पनि कमेन्ट गरिरहनु भएको छ धेरैवटा कमेन्टहरू हामीले सबै कुराहरू जानकारी गराइसकेका छौं यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
3: जय श्रीमन नारायण राधे राधे गुरुबा
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म भोजपुरबाट दुर्गारणा पैदी बोल्छु।
0: दुर्गाजी हाराइमा हुनुहुन्छ, ठिकठाक छ?
3: ठिकठाक छ हजुर।
0: के छ कार्यक्रमको अन्तिममा फोन गर्नु छ तपाईँ खालि? कार्यक्रममा धेरै बेर बोल्नै मिल्दैन,
3: म केही पनि नसोध्ने हजुर। मैले मात्र यति यति भन्यो, हजुरको स्वर सुन्न पाउँदा नि खुसी लाग्छ, बोल्न पाउँदा झन् राम्रो।
0: एकदम एकदम धेरै धेरै आभार। के छ आज छोटो केही छ जिज्ञासा?
3: जिज्ञासा गुरु अब यही हो, मैले एउटा विश्व शान्तिको कामना गर्ने गर्न सोच राखेको छु
0: हजुर।
3: अहिले हाम्रो नेपालमा पनि धेरै प्रकारको अप्ठ्यारोहरू छ
0: हजुर,
3: त्यो अप्ठ्यारोहरू कसरी टर्छ?
0: अब यसो छ, यो अप्ठ्यारो टार्नको लागि त तपाईँ हामीले भन्दा राष्ट्र प्रमुखले गर्नुपर्छ क्या, यो हामीले गर्नु हुँदैन होइन। हामी जस्ता गुरुहरू त गरे गर्नु भएको छ, तर अलिकति राष्ट्र प्रमुखहरूले राष्ट्रको लागि गर्ने हो र त्यहाँबाट केही न केही कुराहरू सच्यो भने राम्रो हुन्छ क्या।
3: हजुर त्यही त, त्यही त राष्ट्रले चाहिँ मेरो जिम्मेवारी नभए जस्तो बोध नभए जस्तो कुराहरूमा
0: राष्ट्रै अब राष्ट्रै यहाँबाट छैन होला, त्यही भएर कलकत्ताबाट रिमोट छ भन्छन्, त्यतै भएर हो कि अब यो अरूको कुरा नगरौं होइन। यो राष्ट्र प्रमुखले गर्नुपर्ने काम त जुन हजुरले भन्नुभएको छ मैले बारम्बार भन्दै आएको छु है, र पनि हामीले पनि केही केही कुरा त गर्न सकियो, तर हामीले गर्नुभन्दा राष्ट्र प्रमुखले गर्यो भने धेरै राम्रो हुन्छ भन्न खोजे मात्रै है।
3: विश्वको शान्तिको कामना गर्ने
0: हस्। अनि के छ जमरा राख्नु भएको छ?
3: अस्ति गुरुबाकै निर्देशन अनुसार हजुरको अगाडि
0: अनि अनि पाठ राख्नु भएको छ? पाठ गर्नु भएको छ?
3: गरेको छु।
0: गर्नुपर्छ है, गर्नुपर्छ है त।
3: त्यही त, त्यो शान्तिकै लागि मैले पनि, मैले हजुरले भने जस्तो अब हाम्रोमा त्यस्तो केही, मेरोमा चाहिँ अब काटमार कहिल्यै हुँदैन कुनै
0: हजुर
3: कुनै मौका, अनि म चाहिँ अब नरिवल राखेर नरिवल फुटाएर प्रयोग गर्छु
0: हजुर,
3: कुबिन्न गर्छु, त्यही हो सबैलाई सन्देश पनि यही दिन्छु
0: हजुर।
3: मैले गर्ने खालको त्यही हो, म अरू जानिनँ भने गुरुबाको सबै अनुसरणबाट निर्देशबाट गर्छु भन्ने सोचले नै मैले विश्व शान्तिको लागि जमरा राखेको छु। अब
0: हजुरले हजुरले गरेको कामना सबर कामना होस्। अहिले कार्यक्रमको अन्तिम भागमा छौँ ल, छुट्टी राधे श्याम।
3: बडा दशैको गुरुबा लगायत सम्पूर्ण टिम, सानो बाबु सहितलाई, मा हजुरको मेडम सबैलाई मेरो तर्फबाट उन्नत उन्नत प्रगति सहित शुभकामना व्यक्त गरे हजुर, सम्पूर्ण नेपालीलाई
0: धन्यवाद। राधे राधे
3: राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको आज अन्तिम छेडमा छौँ, अब हामी भोलि बिहान तपाईँसँग उपस्थित हुन्छौँ। आजको लागि दुर्गा राणा पैलेजीसँगको कुराकानी सम्वादपछि कार्यक्रमबाट उजेल पर्छु, भोलि बिहान उपस्थित हुन्छु। राधे राधे।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको कोही कारणले फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खादबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथिभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स।

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। सरकारले चार देशका लागि सिफारिश गरेका राजदूतहरूको संसदीय सुनवाई हिजोदेखि शुरू भएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनवाई थालेको हो। राजदूतमा सिफारिश व्यक्तिहरूको सुनवाई अघि समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको छ। जापानका लागि राजदूतमा सिफारिश जिज्ञान कुमार थापा र साउदी अरेबियाका लागि राजदूत सिफारिश गिरीबहादुर सुनार विरूद्ध उजुरी परेको थियो। समितिले उजुरी दिने व्यक्तिहरूसँग छलफल गरिरहेको छ। संसदीय सुनवाई समितिमा कार्यरत सहसचिव लक्ष्मी प्रसाद गौतमका अनुसार उजुरीकर्ताहरूसँगको छलफल लगत्तै प्रस्तावित राजदूतहरूको सुनवाई शुरू हुनेछ। समितिको कार्यसूची अनुसार गणतन्त्र भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनमा लागि कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जङ्ग थापा र संयुक्त अधिराज्यका लागि गौरव शमशेर जबरालाई समिति समक्ष आमन्त्रण गरी सुनवाई गरिनेछ। मन्त्री परिषदको असोज दुई गतेको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। समितिले हिजोदेखि शुरू प्रस्तावित राजदूतहरूको निरन्तर सुनवाई हुने जानकारी दिएको छ। भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई हुँदैछ। उता चाडपर्व सुरक्षामा 28,000 भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरिएको खबर पनि छ। सशस्त्र प्रहरी बल नेपालले दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गरेको छ। असोज 22 गतेदेखि लागू योजना अन्तर्गत 28,126 जनशक्ति परिचालन गरिएको छ। थप 4,500 जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ। सुरक्षाका लागि देशभर 141 नागरिक सहायता कक्ष, 16 स्वास्थ्य सहायता कक्ष र 13 पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। मुख्य राजमार्गका 37 स्थानमा एम्बुलेन्स सहितको उद्धार टोली तैनात गरिएको छ। 16 स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारी साधन राखिएको छ। सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक प्वाइन्ट तथा पैदल र मोबाइल गस्ती बढ़ाइएको छ। संवेदनशील स्थानको निगरानीका लागि 21 ड्रोन र सीमा नाकाका 412 सीसीटीभी क्यामेराबाट 2400 घण्टा अनुगमन गरिने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। अब हिउँदे बालीगंज नाकाबाट 13,000 टन मल भित्रिएको खबर सुन्नुहोस्। हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको रासायनिक मल वीरगंज नाकाबाट भित्रिरहेको छ। सरकार अर्थात जीटूजी प्रक्रिया मार्फत खरिद गरिएको यूरिया र डीएपी मल मध्ये हालसम्म करिब 13,761 टन वीरगंजमा भित्रिएको छ। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगंजका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको 30,000 टन यूरिया मध्ये 7,954 टन वीरगंज आइपुगेको छ। 20,000 टन डीएपी मध्ये 5,807 टन पनि वीरगंज आइपुगेको छ। कम्पनीका अनुसार यी दुई प्रकारका मल एक महिना यता आयात भइरहेको छ। कुल खरिद गरिएको यूरिया मध्ये 11,500 टन र डीएपी मध्ये 7,600 टन वीरगंज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ। बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि हो। भैरहवा कार्यालयका लागि छुट्याइएको मल समेत वीरगंज नाकाबाट आयात भइरहेको छ। वीरगंजमा भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। दिरिलो चिरूत छ। दिनेश शर्माका अनुसार अहिले आयात भइरहेको मल आगामी हिउँदे बालीका लागि वितरण गरिनेछ। वहाँले गहुँ र तेलहन बालीका लागि यूरिया र डीएपी मल आवश्यक पर्ने भएकाले त्यही अनुसार वितरणको तयारी भइरहेको बताउनु। हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा मलको आयात र वितरणलाई प्राथमिकता दिइएको छ। भारतबाट जीटूजी प्रक्रिया मार्फत खरिद गरिएको मलले गहुँ तथा तेलहन खेतीका लागि आवश्यक मल आपूर्तिमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। अब नवनिर्वाचित महामन्त्री राणाले हारका रूपमा नलियौं, अब स्थानीय निर्वाचनको तयारीमा जुटौं भन्नुभएको खबर तिर्जाउ। नेपाली कंग्रेसका नवनिर्वाचित

महामन्त्री उदय शमशेर राणाले अब सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई स्थानीय निर्वाचनको तयारीमा लैजाने बताउनु भएको छ। वहाँले महाधिवेशनको परिणामलाई जित र हारका रूपमा लिन नहुने बताउनु भएको छ। बढ़ी मत पाउनेले बढ़ी जिम्मेवारी पाएको रूपमा बुझ्नुपर्ने वहाँको भनाई छ। महामन्त्रीमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राणाले महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसैको हार वा जित नभएको बताउनु भएको छ। सरकारले च्यासल स्थित एमाले केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका पाँचजना सुरक्षाकर्मीलाई हिजो बिहानदेखि फिर्ता बोलाएको छ। कार्यालयका प्रमुख सचिव भीष्म अधिकारीले कार्यालय सुरक्षामा खटिएका प्रहरी हटाइएपछि अब वैकल्पिक व्यवस्था गरिने बताउनुभयो। एमालेको कार्यालय बल्खुमा हुँदा पनि सुरक्षाकर्मी खटिएका थिए। त्यसपछि धुम्बाराही र थापाथलीमा कार्यालय रहँदा पनि प्रहरीले सुरक्षा दिँदै आएको थियो। पार्टी कार्यालय सार्वजनिक संस्था भएका प्रहरीले सुरक्षा दिँदै आएको अधिकारीले बताउनुभयो। वहाँका अनुसार हिजो बिहानदेखि कार्यालयमा खटिएका पाँचजना प्रहरीलाई सरकारले फिर्ता बोलाएको छ। यसबाट आफूहरूलाई अचम्म लागेको उहाँले बताउनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड रातिको 10 मजाले कास्ट।

25 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको 10 छ मजाले

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको मजाले कास्ट।

0: नवम्बरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 20 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एथलेटिक ब्रान्ड राजीको 10 छ।

0: सबै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061,
4: 029573315
3: र 98520607
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शंखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295-62201 97-4922-520।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय फटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615-39444
6: र 0295-90155।
8: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
9: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
10: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
10: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङको दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295-90667 र 98422-67।
2: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका 1, दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठजी, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खाँदबारी एक संखुवा सभा।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्नु आउनु भएको?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
19: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
21: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
21: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
22: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल, सँगै जाउँ न भाइ।
23: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
22: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
23: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
22: सम्पर्क नम्बर 9860946000
23: र 9819326775।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 9748640084।
25: This is Radio Songkhwa Sabha 95.5 MHz.

0: लागेको छ,
1: सपनामा कराउने रोग लागेको छ।
0: हाय, भित्र भित्र मुटुमा माया पाकेको छ, ती आँखाले कोही न कोही पक्कै चाखेको छ।
1: भित्र भित्र मुटुमा माया पाकेको छ, ती आँखाले कोही न कोही पक्कै

0: रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै लाग्यो रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै लाग्यो
1: नभए नि पीर छैन राति भदा डर छैन खुला खुला

0: सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच

0: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625001 97449225520।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295
4: 0275
3: र 98
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
5: आयो सबको घर घरमा आयो।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
12: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ठुली,

0: सो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0294400084 र 9804845827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।

0: फरफरको साथी, ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
3: दाँत खोल्ने, दाँत सफा गर्न
2: एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98420-82776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: थियो नि सर, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, शङ्खुवासभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टुप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। शङ्खुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खादबारी एक, शङ्खुवासभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवासभा 95.5 MHz।
5: अब रेडियो शङ्खुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
10: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: क्षेत्रको अस्पष्टताले कार्यान्वयनमा समस्या भइरहेको बताउनु भएको छ। संघ, प्रदेश र स्थानीय तहले आफ्नो जिम्मेवारी स्पष्ट गरी समस्याको समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री थापाले जलवायु परिवर्तनका कारण देशभर साझा पर्यावरणीय संकट उत्पन्न भइरहेको उल्लेख गर्नुभएको छ। त्यसको असर न्यूनीकरण गर्न सबै प्रदेश एकजुट हुनुपर्ने उहाँले बताउनु भएको छ। अहिले भइरहेका प्रयास आपतकालीन प्रकृतिका मात्रै रहेको भन्दै उहाँले भविष्यमा अझ गम्भीर संकट निम्तिन सक्नेमा सचेत गराउनु भएको छ। उहाँले एक प्रदेशमा विपद आइपर्दा अन्य प्रदेशले पनि हातेमालो गर्नुपर्ने भन्नुभएको छ। जलवायु परिवर्तनका असर विरूद्ध जुझ्न साझा प्रयास आवश्यक रहेको उहाँले जनाउनु भएको छ। संविधान प्रदत्त अधिकारको कार्यान्वयन, वित्तीय हस्तान्तरण र प्रशासनिक अधिकारका विषयमा अन्तरप्रदेश स्तरीय साझा धारणा बनाउनु पर्नेमा मुख्यमन्त्री थापाले जोड़ दिनुभएको छ। साझा राष्ट्रिय एजेण्डामा प्रदेश

सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री मन्त्री पाण्डेले संविधानमा मुख्यमन्त्री साझा गरिएका एकल तथा साझा अधिकारका सूची अनुसार कानून निर्माण हुन नसक्नु अहिलेको मुख्य समस्या रहेको बताउनुभयो। वहाँले प्रदेशलाई खुट्टा बाँधेर दौडिन लगाइएको र नाच्न नजान्ने आरोप लगाइएको टिप्पणी गर्नुभयो। कानून नबन्दा प्रदेश सरकारले चाहे जति सेवा प्रवाह गर्न नसकेको उहाँले बताउनुभयो। मुख्यमन्त्री पाण्डेका अनुसार प्रहरी समायोजन र निजामती कर्मचारी व्यवस्थापन लगायत विषयमा कानूनी जटिलता कायमै छ। प्रहरी समायोजन हुन नसक्नुमा पुरानो ऐन बाधक रहेको बताइने गरेको उहाँले उल्लेख गर्नुभयो। संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा समेत ढिलाइ भइरहेको उहाँले बताउनुभयो। कतिपय नयाँ कानून बनाउन नसकिएको र कानून आवश्यक नपर्ने हो कि अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो। संविधान निर्माणका क्रममा संघीयताको व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानूनी र संस्थागत आधार तयार हुन नसकेको उहाँको भनाइ छ। संविधान निर्माण र तत्कालीन विद्रोहलाई मत्थर पार्ने उद्देश्यले मात्रै संघीयत लिएको हो कि भन्ने सप्रश्न समेत उठेको उहाँले बताउनुभयो। प्रदेश सरकारका कामकारवाहीमा विभिन्न कोणबाट अवरोध भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारी व्यवस्थापनमा प्रदेशको भूमिका कमजोर रहेको बताउनुभयो। प्रदेशमा मुख्य सचिव र सचिव आउने जाने क्रमबारे आफूहरूलाई समेत पर्याप्त जानकारी नहुने गरेको उहाँले गुनासो गर्नुभयो। संविधानले संघ प्रदेश र स्थानीय तहका एकल तथा साझा अधिकार स्पष्ट गरे पनि ती अधिकार कार्यान्वयन गर्न आवश्यक कानून निर्माण र अधिकार हस्तान्तरण नभएसम्म संघीय शासन प्रणाली प्रभावकारी हुन नसक्ने उहाँले बताउनुभयो। अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गरिनुपर्छ भनेर मुख्यमन्त्री पाण्डेले भन्नुभयो। प्रदेशका अधिकार हस्तान्तरणमा 9 वर्षदेखि उस्तै समस्या रहेको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार हस्तान्तरणमा संघीय सरकारले ढिलाइ गर्दा प्रदेश सरकार सञ्चालनमा समस्या भइरहेको बताउनु भएको छ। विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई सबल र सक्षम बनाउन देखिएका समस्या पहिचान गरी साझा निष्कर्ष निकाल्न सम्मेलन फलदायी हुने बताउनु भएको छ। उहाँले 9 वर्षदेखि प्रदेशले एउटै विषय उठाउँदै आएको र संविधानले व्यवस्था गरेका प्रशासनिक अधिकार प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार प्रदेश प्रहरी ऐन र प्रशासन सम्बन्धी आवश्यक कानून निर्माण नहुँदा प्रशासनिक अधिकार हस्तान्तरणमा ढिलाइ भएको छ। प्रशासनिक संयन्त्र बलियो नहुँदासम्म प्रदेश सरकारको कामकारवाही प्रभावकारी बनाउन कठिन हुने उहाँले बताउनु भएको छ। संविधानले व्यवस्था गरेको वित्तीय हस्तान्तरण सम्बन्धी विषय पनि अपेक्षा अनुसार कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री इजालारी आचार्यले बताउनु भएको छ। आवश्यक कानून निर्माण तथा विद्यमान कानून संशोधनमा भएको ढिलाइले प्रदेशको विकास र समृद्धिमा बाधा पुगेको उहाँको भनाइ छ। शिक्षा सम्बन्धी ऐन बनाएर संघ प्रदेश र स्थानीय तहका अधिकार स्पष्ट किटान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। वन सम्बन्धी ऐन संशोधनको विषय पटक पटक उठाए पनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनु भएको छ। प्रदेशको काममा बाधक बनेका कानून संशोधनका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशहरू बीचका साझा समस्या र योजनाबारे छलफल गरी साझा निष्कर्ष निकालिने उहाँले बताउनु भएको छ। एउटा प्रदेशले गरेका राम्रा कामबाट अर्को प्रदेशले सिक्न र त्यसलाई अनुसरण गर्न सक्ने उहाँले बताउनु भएको छ। प्रदेशहरूबीच अनुभव आदान प्रदान गर्दै साझा मुद्दा उठाउने र साझा निष्कर्षमा पुग्नु सम्मेलनको उद्देश्य रहेको उहाँले बताउनु भएको छ। आगामी दिनमा प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र संघीयता कार्यान्वयनलाई र संघीयता त्रिभुवनवादी प्रभावकारी बनाउन उपायबारे पनि सम्मेलनमा छलफल हुने उहाँले बताउनु भएको छ। प्रदेशका अधिकार हस्तान्तरणमा 9 वर्षदेखि उस्तै समस्या रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो। अब सांसद सुनार विवादबारे सचेतक परियारले आवश्यक परे निलम्बनदेखि राइट टू रिकल सम्मका कदम चाल्न सक्ने बताउनु भएको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले अपराध तथा महिला हिन्दोङसामा संलग्न भएको पुष्टि भए आफ्नै पार्टीका सांसदलाई समेत कार्यवाही गर्ने स्पष्ट पार्नुभएको छ। संखुवा सभाको खादबारीमा आज पत्रकारहरूसँग कुरा गर्दै परियारले अपराध गर्ने महिला हिंसामा संलग्न

नहुने वा नेपाली समाजले समेत सुन्न नसक्ने अभिव्यक्ति दिने व्यक्ति आफ्नै पार्टीका सांसद भए पनि कार्यवाहीको दायरामा आउने बताउनु भएको छ। वहाँले अपराध गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न नसक्ने शब्द बोल्ने आफ्नै पार्टीका सांसद भए पनि कार्यवाही हुने दोहोर्याउनु भएको छ। परियारले कुनै एक व्यक्तिको पक्षमा उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो सिद्धान्त र जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। वहाँले एकजना व्यक्तिका पछाडि लागेर राष्ट्रिय स्वतन्त्र पार्टी सती नजाने बताउनु भएको छ। सांसद खगेन्द्र सुनारसँग सम्बन्धित घटनाको सत्य तथ्य पत्ता लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी दिएको परियारले बताउनु भएको छ। वहाँका अनुसार पार्टी विधान अनुसार आवश्यक परे निलम्बनदेखि पदबाट फिर्ता बोलाउने प्रक्रियासम्मका कदम चाल्न सकिने व्यवस्था छ। दोष पुष्टि भए कार्यवाही हुने उहाँले बताउनु भएको छ। सांसद सुनार विवादबारे सचेतक परियारले आवश्यक परे निलम्बनदेखि राइट टू रिकलसम्मका कदम चाल्न सक्ने भन्नुभएको छ। अब चाडपर्व सुरक्षामा 28,000 भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरिएको खबर। सशस्त्र प्रहरी बल नेपालले दशैं तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गरेको छ। योजना असोज 22 गतेदेखि लागू भएको हो। योजना अन्तर्गत 28,126 जना जनशक्ति परिचालन गरिएको छ। थप 4,500 जना जनशक्ति तयारी अवस्थामा राखिएको छ। देशभर 141 नागरिक सहायता कक्ष, 16 स्वास्थ्य सहायता कक्ष र 13 पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। मुख्य राजमार्गमा उद्धारका लागि 37 स्थानमा एम्बुलेन्स सहितका टोली तैनात गरिएको छ। 16 स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारी साधन राखिएको छ। सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक प्वाइन्ट तथा पैदल र मोबाइल गस्ती बढ़ाइएको छ। संवेदनशील स्थानको निगरानीका लागि 21 ड्रोन परिचालन गरिएको छ। सीमा नाकामा रहेका 412 सीसीटीभी क्यामेराबाट 2400 घण्टा अनुगमन गरिने सशस्त्र प्रहरीले जनाएको छ। आपत्ति विपदमा सहयोगका लागि सशस्त्र प्रहरीको टोल फ्री नम्बर 1114 र सीमा हटलाइन नम्बर 9851260730 सम्पर्क गर्न सकिनेछ। चाडपर्व सुरक्षामा 28,000 भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरिएको छ। अब रेसुङ्गा विमानस्थलबाट 4 महिनापछि उडान र साप्ताहिक 3 दिनको तालिकाबारे सुनौं। रेसुङ्गा विमानस्थलबाट 4 महिनापछि मंगलबार उडान भएको छ। पछिल्लो उडान जेठ 24 गते भएको थियो। त्यसपछि मंगलबार पहिलो पटक उडान भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो। रेसुङ्गा विमानस्थलमा आइतबार, मंगलबार र शुक्रबार नियमित उडानको तालिका रहेको छ। हाल गुल्मी काठमाण्डौ भाडा दर 10,500 रूपैयाँ र काठमाण्डौ गुल्मी भाडा दर 10,700 रूपैयाँ रहेको थापाले बताउनुभयो। यसअघि गुल्मी काठमाण्डौ 7,300 रूपैयाँ र काठमाण्डौ गुल्मी 7,500 रूपैयाँ भाडा रहेको थियो। हवाई इन्धनको मूल्य वृद्धिसँगै नयाँ भाडा दर कायम भएको हो। त्यसपछि 1-2 उडान बाहेक नियमित उडान हुन सकेको थिएन। नेपाल वायुसेवा निगमको 18 सीट क्षमताको ट्विन अटर विमानले रेसुङ्गा विमानस्थलमा उडान भर्दै आएको छ। थापाका अनुसार काठमाण्डौ रेसुङ्गा उडान बिहान 36 बजे र रेसुङ्गा काठमाण्डौ उडान बिहान 7:30 बजे हुने गरेको छ। यसअघि वर्खामा खराब मौसमका कारण उडान स्थगित हुने गरेको थियो। खराब मौसम र भाडा दर वृद्धि तिपट यात्रु घट्नु उडान प्रभावित हुनुका मुख्य कारण रहेको थापाले बताउनुभयो। मौसम सुधार भएपछि काठमाण्डौ गुल्मी उडानमा 13 र गुल्मी काठमाण्डौ उडानमा 2 यात्रु रहेका थिए। रेसुङ्गा नगरपालिकाको पहलमा 2.5 वर्ष अघि विमानस्थलबाट नियमित उडान शुरू भएको थियो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस। It's always fun when you hit the road.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, संखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1 बुद्ध टोल, संखुवा सभा।
7: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवा सभा जिल्ला खादबारी नगरपालिका 1 दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खादबारी 1, संखुवा सभा।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रंगका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
13: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 9860946000
12: र 9819327375।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
21: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफ्ले।
17: सम्पर्क 9843347262,
22: 9101555580
17: र व्हाट्सएप नम्बर 9852028646।
22: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
22: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
22: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
22: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
22: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
22: बाङ्गो टिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
22: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
17: सम्पर्क नम्बर 0295906667 र 98422667।
0: कोक्रो वजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9030392099। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97449922520।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: हैन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौं भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी

0: आँखाको प्रेसर जाँच गरिन्छ।
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ।
0: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
0: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
0: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 029562061
0: 029570315
1: र 98520717
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 0291400084 र 9804548070।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9856349444
2: र 029590155।
1: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा। कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860694000
2: र 9919327375। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 9843347262,
2: 9010555580
5: र वाट्सएप नम्बर 9520286646।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520558344 र 029560248।
9: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Shankhuwa Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295-6779 र मोबाइल नम्बर 98-420-82-776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-6580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हेरन बिस्नु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन्नि.
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ. यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 98525557068 98525557068.
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला.
6: त्यसको लागि के को चिन्ता. हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा.
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
5: प्रोप्राइटर लक्ष्मी काफ्ले.
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46. घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला.
7: त्यसको लागि चिन्तै नगर्नुहोस्. हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-00-62.
8: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ. छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र. छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र. र चिनी प्रति किलो 110 रुपियाँ मात्र.
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा. सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 99 22 5 20.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हो
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029-560-248।
14: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 98-60-96-40-00
18: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 1 खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग 2 नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाई छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने

नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कानूनका क्रममा भेलाको मिति र समय ठाउँ तय गर्न माफ गर्नुहोला। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कानूनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
2: होइन ए दाई यति कुरामा किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: व्हाट्सएप नम्बर 98514149 होइन त अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
2: हो नि दाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
3: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा थप खबरहरू नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन क्लासिक टेक वेब सर्फर नेपाल फाइबर वर्ल्ड भायोनेट एरोनेट डिस मीडिया नेटवर्क वाईफाई नेपाल सीजी कम्युनिकेशन वर्ल्डलिंग कम्युनिकेशन फर्स्ट लिंक कम्युनिकेशन पोखरा इन्टरनेट टेक माइन्ड्स नेटवर्क र सीबीसी रहेका छन् प्राधिकरणले स्वीकृति नलिई संचालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क

0: तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले पर्वतीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो। अहिलेसम्म मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसोम सड़क दुई हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका सयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी को अपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट को अपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्राण्डका 180 वटा पसलहरू प्रभावित भए। साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 वटा पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा इशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6ौं स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4थो र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7ौं स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव। पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य। संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यार्जनमा जोड़। सांसद सुनारको भनिएको अडियोबारे राष्ट्रपतिले छानबिन थाल्यो। तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए। र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
4: NBL सर्वसुलभ आवास कर्जा। अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँका सड़कमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै गाड़ी तथा पैदल यात्रीको आवागमन सुरक्षित बनाउने उद्देश्यले सड़क डिभिजन काठमाडौँले रोड मार्किङ र ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ। दिउँसो गाड़ीको चाप बढ़ी हुने भएकाले डिभिजनले रातिको समयमा सड़कमा थर्मोप्लास्टिक पेन्टिङ सहित सड़क चिन्ह निर्माण गरिरहेको छ। सड़क डिभिजन काठमाडौँको इन्जिनियर श्रीयंका ढौनियारका अनुसार अहिले राति 9 बजेदेखि बिहान 5 बजेसम्म सड़कमा रोड मार्किङको काम भइरहेको छ। कामका लागि राति 8 बजेदेखि नै आवश्यक तयारी शुरू हुने गरेको छ। अहिले सिंहदरबार आसपासका क्षेत्रमा सड़क चिन्ह निर्माण भइरहेको छ भने कालीमाटी क्षेत्रमा जेब्रा क्रसिङ बनाउने काम चलिरहेको छ। काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन 2083 स्वीकृत गरेको छ। कार्यवाहक एवं समितिका अध्यक्ष प्रमुख

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिकतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 9842 50541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51107 र 9803-96-299। खादबारी नगरपालिका 9 तुमलिङ टार एयरपोर्ट।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध

0: 95 दशमलव 5 मेगाहर्ट्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुले, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
6: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
2: आहा,
14: सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सभा
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 029562048।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
17: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र, र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
18: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492, 520।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: खातबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
6: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97749222।
2: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्य।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
11: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: ओहो लु नमस्कार है सर.
2: ओहो लु नमस्कार है सर. नमस्कार. अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला.
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ.
3: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
2: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295901555.
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स.
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुनै.
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 98525557068 98525557068.
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
10: ए अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री. सम्पर्क नम्बर 0295605080, 98525160 र 98421-08181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा.
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ.
11: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
11: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
12: सम्पर्क नम्बर 0295906667 र 98422-22667.
13: आयो सबको घर घरमा.
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज.
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
17: सम्पर्क 98 4 33 47 262,
16: 98 10 55 55 85
17: र वाट्सएप नम्बर 98 5 20 28 6।
18: खादबारी नगरपालिकाको अनुरोध।
19: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
20: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
19: डेंगू रोगको रोकथामका उपायहरू:
20: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
19: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
20: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
19: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
20: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
18: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, संखुवा सभा।

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

विराटनगरमा मुख्यमन्त्री सम्मेलन शुरू, प्रदेशलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड़, अनुभव र अवसर बारे विमर्श। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राष्ट्रिय वन अतिक्रमण, सरकारवालाहरूको चिन्ता र चासो, नियन्त्रणको प्रयासमा अटेर। सप्तरीमा ठेक्का नलागि नदीजन्य सामग्री ओसार पसार, ढुवानीमा संलग्न सवारी साधन पक्राउ, वन कार्यालयले थाल्यो अनुसन्धान। बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमा ड्रोन आक्रमण, 15 जनाको सकुशल उद्धार, विस्तृत बनाउन बाँकी। र इन्फाको विवाद र निलम्बनले फुटबल क्षेत्र निराश, समस्याको समाधान खोज्न पूर्वका सरकारवालाहरूको आग्रह, संस्थाको गरिमा बचाउन आग्रह।

0: ग्लोबल जुनियर एप अपना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिगर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा, बडा दशैं अन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अनुसारमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा दशैंघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घाँटीको आकार जस्तै अर्धचन्द्र धारणा गरेकी हुनाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो। स्वर्ण जस्तै चम्किलो शारीरिक वर्ण भएकी देवी चन्द्रघण्टा 10 बाहुले युक्त छिन्। उनले हातमा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल, पुष्प र अक्षयमाला धारण गरेकी छन् भने वरत तथा अभय मुद्रा प्रदर्शित गरेकी छन्। सिंहवान भएकी देवी चन्द्रघण्टाको घाँटीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य र नकारात्मक शक्तिहरू डराउने शास्त्रीय मान्यता छ। वैज्ञानिक दृष्टिले यिनलाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूपमा मानिन्छ भने नित्य पूजा कर्ममा साधकहरूले मणिपुर चक्रमा यिनको ध्यान गर्ने गरेका छन्। दूर भएसँगै तापेजुङ स्थित प्रसिद्ध पाथिवरा शक्तिपीठमा दर्शन गर्न आउने भक्तजनको चहलपहल बढ़ेको छ। मौसम खुल्दै गएपछि पाथिवरा दर्शनका लागि पुग्ने तीर्थयात्रीको संख्या पनि बढ़न थालेको हो। पाथिवरा क्षेत्र संरक्षण समितिका राजेन्द्र महतका अनुसार मंगलबार मात्र 1,100

0: कक्षा करिब तीन दशक भन्दा पहिले नै पाथिभरा क्षेत्रको वन अतिक्रमण शुरू भएको र राष्ट्रिय वन तथा सरकारी जग्गा अतिक्रमण हुने क्रम अहिले पनि रोकिएको छैन। पछिल्लो समय पाथिभरा क्षेत्रको काफ्लेपाटी, बलुडाँडा, गुराँसे लगायतका स्थानमा अतिक्रमण भइरहेको छ। फोङलिङ 10 फुरुम्बु र वडा नम्बर 11 फावाखोला अन्तर्गत रहेको पाथिभरा धाम जाने पदमार्ग क्षेत्रको उक्त स्थानमा स्थानीयले वन क्षेत्र तथा सार्वजनिक जग्गामा अतिक्रमण शुरू गरेका हुन्। हाल अतिक्रमण गर्न शुरू भएको स्थान मायमपताल सामुदायिक वन र पाथिभरा सिम्बु सामुदायिक वन क्षेत्रमा पर्छ। पाथिभरा क्षेत्र स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस काफ्ले पार्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विराज कटुवालले माथिल्लो फेदीदेखि तल्लो भाग हुँदै काफ्ले पार्टीसम्म नै वन क्षेत्रको जग्गा अतिक्रमण गर्न खोजेको पाइएको जनाउनु भएको छ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले अपराध तथा महिला हिंसामा संलग्न भएको पुष्टि भए आफ्नै पार्टीका सांसदलाई समेत कार्यवाही हुने बताउनु भएको छ। मंगलबार संखुवा सभाको खाँदबारीमा पत्रकारहरूसँग कुरा गर्दै परियारले अपराध गर्ने, महिला हिंसामा संलग्न हुने वा नेपाली समाजले समेत सुन्न नसक्ने अभिव्यक्ति दिने व्यक्ति आफ्नै पार्टीको सांसद भए पनि कार्यवाहीको दायरामा आउने बताउनु भएको हो। उहाँले कुनै एक व्यक्तिको पक्षमा उभिएर पार्टीले आफ्नो सिद्धान्त र जिम्मेवारीबाट पछि नहट्ने समेत स्पष्ट पार्नु भएको छ। उहाँले सांसद र सुनवारसँग सम्बन्धित घटनाको सत्य तथ्य पत्ता लगाउन राष्ट्रपाले पार्टीको अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी दिइसकेको समेत बताउनुभयो। विराटनगर 9 काली मन्दिर स्थित एउटा फेन्सी कपड़ा पसलमा आग लागि हुँदा करिब 20 लाख रूपियाँ बराबरको क्षति भएको छ। काली मन्दिर स्थित कन्हैयालाल शाहको घरमा भाडामा सञ्चालन हुँदै आएको कुन्दन शाहको जयश्री सम्बोधन फेन्सी कपड़ा पसलमा आग लागि भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले बताउनु भएको छ। उहाँका अनुसार सोमबार राति कुन समयमा आग लागि भएको यकिन छैन, तर प्रहरीले घटनाका बारेमा मंगलबार बिहान 7 बजे मात्र जानकारी पाएको थियो। बारे थाहा पाउन साथ वडा प्रहरी कार्यालय विराटनगर र सीआरबी घोगापुलबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगलागीबाट पसलभित्र रहेका कपड़ाहरू जलेर नष्ट भएका छन्। दमक स्थित दमक बहुमुखी क्याम्पसको 15 क्याम्पस सभा सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष ढुनीराज भण्डारीले दमक बहुमुखी क्याम्पसको गुणस्तर र पूर्वाधार विकासका लागि विभिन्न तहका सरकारले सहयोग गर्दै आएको बताउनुभयो। उहाँले गरीब, विपन्न तथा जेन्दार विद्यार्थीलाई विशेष सुविधा उपलब्ध गराइँदै आएको समेत उल्लेख गर्नुभयो। यस्तै सभामा क्याम्पस प्रमुख यज्ञराज गिरीले क्याम्पसले समय सुहाउँदा तथा विभिन्न नयाँ शैक्षिक विषयहरूलाई क्रमिक रूपमा थप गर्दै लगिएको उल्लेख गर्नुभयो। आगामी दिनमा नयाँ नयाँ शैक्षिक कार्यक्रमहरू ल्याइने र गुणस्तरीय शिक्षा प्रदान गरिने उहाँको भनाई थियो। कार्यक्रममा विद्यावारिधि हासिल गर्ने प्राध्यापकहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले दमक क्याम्पस पूर्वी नेपालको उच्च शिक्षाको प्रमुख गन्तव्य मध्येको रहेको बताउनुभयो। यसको विकास र गुणस्तर अभिवृद्धिका लागि नगरको तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिकाले सधैँ प्राथमिकता दिने उहाँले उल्लेख गर्नुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: नेपालको एउटा दर्जन क्याम्पसभित्र पर्ने, पूर्वाञ्चलको एउटा पहिलो क्याम्पसमा पर्ने, अब यसलाई बचाएर राख्नु हाम्रो जिम्मेवारी र दायित्व। यो कुरामा हामी सबै विद्यार्थी, हामी अभिभावक, प्राध्यापक, कर्मचारी, तपाईँहरू बढी जिम्मेवारी हुनुहोस्। हामी सञ्चालक समिति भनेको तपाईँहरूको सुख दुःखमा समायोजन गरिदिने हामी सारथी मात्र हौँ। अहिले मलाई तपाईँ साइन्सको एउटा विद्यालय, म त हो नि सञ्चालक समितिको 20 वर्ष लगभग बसेको मान्छे, अब QA प्राप्त गर्ने उपसमितिको 2 चोटि म दिल्लीजी मलाई हेरिराख्नु भएको छ, म दिल्लीजीको अगाडि आँखा जुझाउन सकिरहेको छैन। हामी अब यहाँ देवीजी हुनुहुन्छ, हामी एउटा यस्तो टिम थियो, इन्द्रजी महेन्द्र जानुभयो, म अर्जुन राई पनि अहिले जानुभयो, हामी महेन्द्र बाबु, हामी को ठुलो को सानो केही भनेनौँ। राति 12 बजेसम्म यो QA प्राप्त गर्नलाई अब रामगिरीजी आफै साँची हुनुहुन्छ, हामी हाम्रो अहिले यहाँ गुरुङ सर PhD गर्नुभएको छ, मलाई खुसी लाग्यो।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि संखुवा सभाको खाँदबारी नगरपालिकाले 39,82,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। विपदका कारण समस्यामा परेका पीड़ितलाई राहत पुर्याउने उद्देश्यले नगरपालिकाले सो रकम मंगलबार जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित नागरिकलाई परेको दुःख र संकटमा साथ दिने उद्देश्यले नगरपालिकाले विभिन्न स्रोतबाट रकम संकलन गरी सहयोग गरेको जनाएको छ। नगरपालिकाका प्रमुख महेश

0: लिएका अनुसार जनप्रतिनिधिले प्राप्त गर्ने सेवा सुविधा नगरपालिकाका कर्मचारी तथा शिक्षक कर्मचारीबाट संकलित रकम विपद व्यवस्थापन कोषबाट सहयोग रकम जुटाइएको हो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
0: ब्रेकपछि बाँकी खबर। कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। सम्मेलनमा प्रदेशका अधिकार हस्तान्तरण, संघीयता कार्यान्वयन र तीनै तहका सरकारबीच सहकार्य र समन्वय बलियो बनाउनु पर्नेमा मुख्यमन्त्रीहरूले जोड़ दिएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा शुरू भएको सम्मेलनमा प्रदेशका साझा समस्या, विकास, समृद्धि र आपसी समझदारीका छलफल हुँदैछ।
2: कोशी प्रदेश सरकारको आयोजनामा मंगलबारदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन शुरू भएको छ। प्रदेशका मुख्यमन्त्रीहरूले सामूहिक रूपमा डिजिटल प्रविधि मार्फत मुख्यमन्त्री सम्मेलनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड़ दिनुभएको छ। कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनु पर्ने धारणा राख्नुभयो। उहाँले कतिपय कुरा हुन नसकेका जन अपेक्षामा ठिकी र भ्रम सिर्जना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई छिर्दै समृद्धिको बाटोमा अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलचाल गरेको बताउनुभयो। उहाँले प्रदेशका अधिकारहरू हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले नजर अन्दाज गरिरहेको चर्चा गर्दै प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयतालाई बलियो बनाउनेतर्फ यसअघिको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटक पटक आवाज उठाउँदा पनि आश्वासन मात्रै पाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, अहिले प्रदेश संरचनामाथि प्रहार भइरहेको चर्चा गर्दै उहाँले प्रशासनिक खर्च अन्य तहको तुलनामा न्यून हुँदा पनि यसलाई सेतो हात्ती भनेर चर्चा गरिने गरेको बताउनुभयो।
3: अहिले पनि यहाँ चर्चा भए अनुसार प्रहरी समायोजन किन हुन सकेन, किनकि 2012 सालको प्रहरी ऐन बाधक छ अरे। शिक्षा ऐन किन आउन सकेन, किनकि 2028 सालको शिक्षा ऐन बाधक छ अरे। वन ऐन किन अहिले कार्यान्वयन गर्न सकेका छैन, संविधान विस्तृत लेखा छ कि प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको जिम्मा प्रदेश सरकारहरूको हो भनेर। तर 2049 सालको वन ऐन देखाएर हामीले आफ्नो कानूनहरूलाई कार्यान्वयन गर्न पाइरहेका छैनौं। अब निजामती कर्मचारी प्रहरी समय लगायतका अरू कानूनहरूको बारेमा म धेरै चर्चा गर्न पनि चाहन्न। त्यसैले अहिले जति पनि भइराखेका छन् कानून नबनेका कारणले कतिपय हामीले बनाएका कानून कार्यान्वयन गर्न सकिरहेका छैनौं भने कतिपय नयाँ कानूनहरू पनि बन्न सकिरहेको अवस्था छैन। अहिले पछिल्लो चरणमा गण्डकी प्रदेश सरकारले एउटा अटोट गरेको छ कि संघ सरकारले बनाउनु पर्ने संविधान अनुसारको कानून बनाए नबनाएका कारण अब हामी धेरै पर्खिन नसक्ने अवस्थामा छौं।
2: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र नीति एउटै हुनुपर्ने चर्चा गर्दै जलवायु परिवर्तनका मुद्दाहरूमा प्रदेशहरू एक हुनुपर्ने बताउनुभयो। मुख्यमन्त्री थापाले जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनीकरणका लागि प्रदेशहरूबीच पनि बलियो कोष बनाउन जरूरी रहेको चर्चा गर्नुभयो। कानूनी अप्ठ्याराहरूलाई चिर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य र समन्वयलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो।
4: आजको यो सम्मेलनलाई मैले औपचारिक बैठकको रूपमा होइन, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिणाममुखी बनाउने साझा राजनीतिक प्रतिबद्धताको अवसरका रूपमा लिएको छु। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मूल अपेक्षा राज्यको शक्ति र स्रोतलाई नागरिकको हितमा प्रयोग गर्नु, क्षेत्रीय असमानता कम गर्नु, विविधताको सम्मान गर्नु र विकासमा सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु थियो। हामीले संघीय शासन प्रणाली अपनाउनुको अर्थ सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्र होइन, राज्य सञ्चालनमा नागरिकको पहुँच बढ़ाउनु, स्थानीय आवश्यकता र सम्भावना अनुसार नीति निर्माण गर्नु, विकासको अवसरलाई भूगोल र समुदायका आधारमा सन्तुलित बनाउनु तथा शासन प्रणालीलाई बढ़ी उत्तरदायी बनाउनु हो।
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशहरूको सहकार्य र साझा अवधारणा बनाएर विकास र समृद्धिलाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले अन्तरप्रदेश साझेदारीको विषयलाई जोड़ दिँदै प्रदेशहरूबीच साझा लगानीका विषय खोजेर काम गर्नुपर्ने औल्याउनुभयो। प्रदेशहरूबीचको धार्मिक सर्किटबाट पर्यटन प्रवर्धन गर्न पनि उहाँले जोड़ दिनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अब प्रदेश सरकारहरूले गुनासो मात्रै गरेर होइन आफ्नो अधिकारभित्र रहेर काम पनि अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको चर्चा गर्नुभयो। संघीयता कार्यान्वयनमा देखिएका जटिलताका विषयमा निष्कर्ष निकाल्दै प्रधानमन्त्रीसम्म पुर्याएर छलफल गरिने उहाँले बताउनुभयो। अहिलेको यो सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई आफ्ना मुद्दा आफैका लागि सकारात्मक अभ्यासलाई अगाडि बढ़ाउन आयोजना गरिएको उहाँले धारणा राख्नुभयो। मुख्यमन्त्री कार्कीले साथै प्रदेशमा लागू औषध दुर्व्यसनको विकराल समस्या रहेकोले समाजलाई यसबाट निकालेर युवा पुस्तालाई समाज रूपान्तरणमा लाग्नका लागि पनि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। अहिलेका प्रदेश सरकारहरूले काम गर्न खोजे पनि सबै केन्द्रमा गएर अड्किने उहाँले चर्चा गर्नुभयो।
5: कोशी प्रदेशले नजिकबाट हेरेर यहाँ अभ्यास पनि गरेको छ, लागू पदार्थ दुर्व्यसनको प्रकोप यस्तो बढ़ेको छ कि केही वर्ष अगाडि हामी काठमाडौँ पोखरा धरान भनेर औंलामा गर्न सकिने ठाउँहरूमा मात्रै यो खालको डिजास्टरको हामी चाहिँ बेहोरी रखेका थियौं। अहिले नेपालका तराईका जिल्लाहरू, राजधानी लगायतका महत्वपूर्ण शहरी क्षेत्रहरू, पहाड़ी जिल्लाहरू मात्र होइन हिमालका जिल्लातर्फ पनि लागू पदार्थ दुर्व्यसनको प्रकोप चाहिँ हिमाल चढ्न गइरहेका छ, पहाड़बाट हिमालतर्फ गइरहेका छ। यसलाई हामीले समयमै सबै मिलेर यसलाई सामना गर्न सकेनौं, यसलाई न्यूनीकरण गर्न सकेनौं, यसलाई कम गर्दै लगेर नियन्त्रण गर्न सकेनौं भने हाम्रो भावी पुस्ता विकङ्गाल मात्रै हुने होइन, हामी असल योग्य नागरिक, हामीलाई चाहिने राष्ट्र सेवक कर्मचारी वा कुनै पनि क्षेत्रको योग्य मान्छे खोज्नको लागि हामीले विदेशबाट मान्छे आयात गर्नुपर्ने ठाउँमा नपुग्ने स्थिति आउन सक्छ। त्यो ढङ्गले यो डिजास्टर पनि भइरहेको छ। यी दुईटा कुरा हामी प्रदेशका महत्वपूर्ण साझा एजेन्डा हुनुपर्छ। प्रदेश सरकारले चाह्यो भने यस क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्छ र धेरै खालका कामहरू हामी गर्न सक्छौ।
2: कोशी प्रदेशको आयोजनामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन बुधबारसम्म चल्नेछ। प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको निष्कर्षलाई संघीय सरकारसम्म पुर्याउने योजना रहेको छ। कार्यक्रममा मुख्यमन्त्रीहरूसँग उद्योगी व्यवसायीहरूको छलफल पनि हुनेछ। प्रदेशका मुख्यमन्त्रीहरूलाई कोशी प्रदेशको पर्यटन प्रवर्धनका लागि भोलि कोशी घुमाउने कार्यक्रम समेत रहेको छ।
0: अब सुन चाँदीको बजार भाउ। आज पनि सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 2200 रूपियाँले घटेको हो। भाउ घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा 25 रूपियाँले घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
1: आउनुहोस् आउनुहोस् आउनुहोस्। सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धि बकरा निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिफ लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा 2 घर माथि फोन नम्बर 9812-30-37-27।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। बुल्गेरियाको तट नजिकै दुईवटा व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ। आक्रमणका क्रममा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले जनाएको छ। बुल्गेरियाका प्रधानमन्त्री रूमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समय अनुसार मंगलबार बिहान करिब 1:30 बजे बायला शहरबाट 18 समुद्री माइल पूर्वमा आक्रमण भएको थियो। जेल्सी 3 नामक सो जहाज माल्टाको झण्डामा संचालन भइरहेको थियो। जहाजका चालक दलका सदस्यहरूका अनुसार 3 हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए। जहाजमा सवार युक्रेनका 7 र अजरबैजानका 8 गरी 15 चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीले सकुशल उद्धार गरेका छन्। उद्धार गरिएका सबैलाई भर्ना बन्दरगाहमा पुर्याइएको छ। उनीहरूमध्ये 5 स्वास्थ्य उपचार समेत प्राप्त गरेका छन्। यस्तै क्रापेत शहरबाट करिब 17 समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको छ। अब खेल समाचार। अखिल नेपाल फुटबल संघ इन्फा भित्रको आर्थिक अनियमितता सम्बन्धी मुद्दा र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले इन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको संकट गहिरिँदै गएको भन्दै कोशी प्रदेशका सरकारवालाहरूले वर्तमान नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन्। कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सम्पन्न चाडपर्व लक्षित शुभकामना आदान प्रदान तथा वर्तमान परिस्थिति सम्बन्धी अन्तर्क्रियामा सहभागी पूर्व अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाड़ी तथा जिल्ला तथा प्रदेश फुटबलका पदाधिकारीले इन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। राष्ट्रिय खेलकुद परिषदबाट इन्फाको निर्वाचन प्रक्रियामा भएको भनिएको तेस्रो पक्षीय हस्तक्षेपलाई आधार बनाउँदै फिफाले निलम्बन गरेको हो। सहभागी सरकारवालाहरूले नेपाली फुटबललाई संकटबाट मुक्त गर्न जिम्मेवार नेतृत्व, सम्बन्धित निकाय संवाद र तत्काल ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेका छन्। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। विराटनगरमा मुख्यमन्त्री सम्मेलन शुरू, प्रदेशलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड़, अनुभव र अवसरबारे विमर्श। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिवरा क्षेत्रमा राष्ट्रिय वन अतिक्रमण, सरकारवालाहरूको चिन्ता र चासो, नियन्त्रणको प्रयासमा अटेर। सप्तरीमा छेक्का नलागी नदीजन्य सामग्रीको ओसार पसार, ढुवानीमा संलग्न सवारी साधन पक्राउ, वन कार्यालयले थाल्यो अनुसन्धान। बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमा ड्रोन आक्रमण, 15 सकुशल उद्धार, विस्तृत विवरण आउन बाँकी। इन्फाको विवाद र निलम्बनले फुटबल क्षेत्र निराश, समस्याको समाधान खोज्न पूर्वका सरकारवालाको आग्रह, संस्थाको गरिमा बचाउन सुझाव।
1: This is Radio Sankhuasubha 95.5 MHz.
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
4: 029570315
3: र 98520601177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।

बिमस्टेक अन्तर्गत विपद पूर्व तयारी र प्रतिकार्यका लागि क्षेत्रीय संयन्त्र बनाउन नेपालको प्रस्ताव. हिउँ तथा गेगराम सहितको ठूलो पहिरोका कारण बूढ़ी गण्डकी नदीमा बाढ़ी आएको विपद प्राधिकरणको निष्कर्ष. महाधिवेशनबाट निर्वाचित भएसँगै कंग्रेसका सभापति गगन थापाको काँधमा सबैभन्दा पुरानो पार्टी हाक्ने चुनौतीपूर्ण जिम्मेवारी. आन्तरिक सन्तुलन मिलाएर अघि बढ़नुपर्ने चुनौती. रूस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दावी प्रति अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अविश्वास व्यक्त. र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा ओमान 113 रनले पराजित.

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राज्यको दस छ मजाले

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। नेपालले बंगालको खाड़ीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि नेपालको खाड़ीको प्रयास बिस्मटेक अन्तर्गत विपद पूर्व तयारी र प्रतिकारका लागि क्षेत्रीय संयन्त्र प्रस्ताव बनाउन प्रस्ताव गरेको छ। भारतमा आयोजित बिमस्टेकको पहिलो गृह स्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुदन गुरूङले विभिन्न भौगोलिक क्षेत्रमा विपद प्रतिकारे गर्न सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका हुन्। जलवायु परिवर्तनका कारण नेपालमा विपदबाट क्षेत्रीय स्तरमा एकीकृत र प्रभावकारी प्रतिकारको आवश्यकता देखिएको उनले बताए। गृहमन्त्री गुरूङले पछिल्ला महिनामा भएका भोटेकोशी विपद, मनाङ र मुस्ताङका बाढ़ी तथा बुढ़ी गण्डकीमा केही दिन अघि आएको बाढ़ीको उदाहरण दिँदै क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरे। कार्यदल व्यावसायिक दक्षता, प्राविधिक विशेषता र परिचालन तयारीका हिसाबले सक्षम हुनुपर्ने उनले बताए। विपद व्यवस्थापनसँगै गृहमन्त्री गुरूङले आतंकवाद, अवैध लागू औषध कारोबार, मानव तस्करी, सम्पत्ति शुद्धिकरण र साइबर अपराध विरूद्ध क्षेत्रीय सहकार्य सुदृढ गर्न पनि आग्रह गरे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। आइतबार बिहान 4:20 गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदिलुङ खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाइएको छ। करिब 6,000 मीटर उचाइमा हिम पहिरो तथा करिब 5,500 मीटर उचाइमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनमा औंल्याइएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया स्यारखोला र बूढ़ी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने अनुमान गरिएको छ। बूढ़ी गण्डकी र स्यारखोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बूढ़ी गण्डकी नदीको तल्लो क्षेत्रमा पटक पटक बाढ़ी आएको औंल्याइएको छ। बाढ़ीले 20-25 मीटरसम्मको उचाई लिएको समेत प्रतिवेदनमा उल्लेख छ। पहिरोका कारण भूकम्पको जस्तै धक्का दिएको समेत जनाइएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार सो पहिरोका कारण करिब 3.5 म्याग्नेच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको देखिन्छ। प्रभावित क्षेत्रबाट 5 जना स्थानीय सम्पर्क विहीन छन् भने आरूघाटसम्म 200 भन्दा बढ़ी घर बगाएको छ। त्यसै पक्की र झोलंगे गरेर 30 दर्जन भन्दा बढ़ी पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
1: पन्ध्रौं महाधिवेशनबाट निर्वाचित भएसँगै नेपाली कंग्रेसका सभापति गगन थापाको काँधमा नेपाली राजनीतिको सबैभन्दा पुरानो पार्टी हाक्ने चुनौतीपूर्ण जिम्मेवारी आइपुगेको छ। नयाँ पुस्ताको भावना र पुरानो पुस्ताको विरासतलाई जोडेर कंग्रेस हाक्ने जिम्मा कार्यकर्ताले थापालाई बुझाएका हुन्। आगामी दिनमा थापाले आन्तरिक सन्तुलन कायम राख्दै जनअपेक्षा अनुसार पार्टीलाई अघि बढ़ाउने जिम्मा थापाले पाएका छन्। सहकर्मी श्रीकृष्ण नेउपानेले तयार पारेको एक सामग्री।
2: 6,500 भन्दा बढ़ी प्रतिनिधिले थापालाई सभापतिमा अनुमोदन गरेपछि थापा 15 महाधिवेशन मार्फत सभापतिमा निर्वाचित भएका हुन्। थापाले पाएको यो मत केवल एउटा प्राविधिक विजय मात्र होइन, कंग्रेसलाई नवीन र रूपान्तरित बनाउन चाहने आम कार्यकर्ताको तीव्र परिवर्तनको प्रतिविम्ब पनि हो। उनलाई मत खसानले नेता कार्यकर्ताले थापाबाट पार्टीलाई नातावाद र कृपावादबाट मुक्त गराई विधि र पद्धतिमा चलाउने अपेक्षा राखेका छन्। महाधिवेशनको अंकगणितले गगन थापाको पक्षमा स्पष्ट बहुमत देखाए पनि पार्टीभित्रको अर्को मतलाई समेट्नु उनको अर्को दायित्व हो। पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू र असन्तुष्ट समूहलाई भावनात्मक रूपमा जोड्नु गगनका लागि अबको पहिलो र सबैभन्दा ठूलो परीक्षा हुनेछ। महामन्त्री डाक्टर डीला संगवाले पूर्व सभापति शेरबहादुर देउवा सहित बाहिर रहेका सबैसँग सभापति थापाले तत्काल सम्वाद गरेर पार्टीलाई एक बनाउने बताइन्।
3: निवर्तमान सभापति शेरबहादुर चौपा जो मेरो आदरणीय नेता पनि हो, उहाँसँग पनि जोडिएर म लामो काम गरेको छु। नेपालको राजनीतिमा उहाँले ठूलो भूमिका निभाउनु भएको छ। एउटा छिट्टै नै अब एउटा संवादको थालनी गर्नुपर्छ। उहाँले पनि नेपाली काँग्रेसभित्र एउटा अभिभावकीय भूमिका खेलेर काँग्रेसलाई नयाँ उचाइमा पुर्याउनको लागि अगाडिको बाटो मार्ग प्रशस्त गरेर संवादको थालनी गगन कुमार थापाले गर्नुहुन्छ भन्ने
2: कुरा। गगन विरूद्धै उम्मेद्वारी दिएका श्यामकृष्ण खड्गी र अन्य पदमा पनि पराजित भएका उम्मेद्वारहरू र सभापतिकै आग्रहमा उम्मेद्वारी नदिई बसेका नेताहरूको समेत व्यवस्थापन गरेर थापाले पहिलो चरणमै राजनीतिक परिपक्वता देखाउनु पर्नेछ। डाक्टर मिनेन्द्र रिजाल सहित केही नेताले सभापति थापाको आग्रह स्वीकार्दै उम्मेद्वारी फिर्ता लिएको सार्वजनिक रूपमै बताउँदै आएका छन्। उनीहरूको आशालाई पनि सभापतिले सम्बोधन गर्नुपर्ने देखिन्छ। तर सीमित पदमा धेरै नेताहरूको पदीय व्यवस्थापन प्राविधिक रूपमा भने कठिन हुने देखिन्छ। देउबा समूहबाट आएका नेताहरूलाई राजनैतिक स्पेस दिने आशयसहित पदाधिकारीको संख्या समेत बढ़ाएर 26 पुर्याइएको पृष्ठभूमिमा अबको व्यवस्थापन भागवण्डा र गुटगत आधारमा नगरी कार्यक्षमताका आधारमा गर्नुपर्ने दबाव पनि उनी सामु छ। पार्टीभित्रका गुट र उपगुटलाई भत्काएर सिंगो कंग्रेस बनाउने जिम्मेवारी बोकेका गगनलाई उपसभापति पदबाट उम्मेद्वारी फिर्ता लिँदै गर्दा नेता डाक्टर रिजालले भनेका थिए,
4: हुँदै केही साथीहरू चाहिँ पार्टीमा कहीँ न कहीँ सबैजना जोडिनुपर्ने आवश्यकता छ भनेपछि मलाई जोडिने कुरा प्राथमिक हो। उनीहरूलाई आज आकांक्षाहरूको छैन, आकांक्षा एउटै छ, काङ्ग्रेस फेरि काङ्ग्रेस जस्तो हुनुहोस्, काङ्ग्रेसको आफ्नो हार्ट र सोल फिर्ता होस्, त्यो काम म तिमीलाई सहयोग गर्छु।
2: कार्यकर्ताले विभिन्न कार्यक्रमका भाषण र संसदको रोस्टममा गर्जने गगनबाट संस्थागत नेतृत्वको अपेक्षा राखेका छन्। त्यस्तै उनी सामु आगामी स्थानीय तथा आम निर्वाचनमा कंग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने बलियो संगठन निर्माणसँगै पार्टीभित्रको नीतिगत स्पष्टता र विशेष गरी पार्टीको ऐतिहासिक गढ़हरूमा गुमेको साख फिर्ता ल्याउनुपर्ने अर्को जिम्मेवारी पनि थपिएको छ। पार्टीभित्र ऐतिहासिक जित हासिल गरेका थापाले पार्टीको आन्तरिक सन्तुलन नमिलाएसम्म राष्ट्रिय राजनीतिको मियो बन्न नसक्ने उनले बुझिसकेको कतिपयको तर्क छ। हुन त उनले पनि महाधिवेशन सकिए लगत्तै कसैलाई पनि जिम्मेवार विहीन बनाएर सड़कमा अलपत्र नपार्ने बताइसकेका छन्।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठूलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको देशप्रतिको यत्रो ठूलो जिम्मेवारी छ, यहाँ कोही साथी जिम्मेवारी विहीन रहनुहुन्न। कसैलाई पनि हामी सड़कमा अलपत्र कोही साथीलाई छाड्दैनौ। न्यायको आँखाले पनि सबैलाई हेर्छौं, विवेकको आँखाले पनि हेर्छौं।
2: हामी बदलिन्छौं, पार्टी बदल्छौं र देश बदल्ने संकल्पका साथ अघि बढ्छौं भन्ने मूल नारा बोकेर हिँडेका थापा अब चोटिलो वक्ताबाट कुशल संगठक र सबैलाई मिलाएर लैजान सक्ने सर्वस्वीकार्य नेता बन्ने मोडमा आइपुगेका छन्। यति भन्दै गर्दा उनको वास्तविक परीक्षा पार्टीभित्रको पद व्यवस्थापनमा मात्र सीमित छैन, जनतासँगको सम्बन्ध पुननिर्माण उनका लागि अर्को ठूलो जिम्मेवारी बनेको छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण नेउपानी काठमाडौँ।
0: यसैबीच नयाँ कार्य समिति चयनका लागि भएको मतदान पश्चात सहमहामन्त्री पदको नतिजा आउने क्रम जारी छ। यसै क्रममा प्रतिमा गौतम सर्वाधिक लोकप्रिय मतका साथ सहमहामन्त्रीमा निर्वाचित भएकी छन्। गौतमले नानु मैया बास्तोलालाई 3572 मतान्तरमा पराजित गरेकी हुन्। गौतमले 5116 मत ल्याउँदा बास्तोलाले 1544 मत प्राप्त गरेकी छन्। यसैबीच पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह छाडे आएका दुई नेता सहमहामन्त्री निर्वाचित भएका छन्। खुलातर्फ रामहरि खतिवड़ा र पिछड़िएको क्षेत्रबाट जीवन बहादुर शाही सहमहामन्त्री निर्वाचित भएका हुन्। त्यस्तै सहमहामन्त्रीमा सभापति गगन थापा पक्षधर अजय बाबु शिवाकोटीले खुलातर्फ निर्वाचित भएका छन्। 20 पदाधिकारी मध्ये सभापति वरिष्ठ उपसभापति समावेशी सहितको उपसभापति र महामन्त्री पदको नतिजा आए पनि अझै 7 सहमहामन्त्री पदको नतिजा आउन बाँकी छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। राज्यको

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको दास छ मञ्चले दास।
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। काठमाण्डु उपत्यकामा पर्सी बिहिबारदेखि डिलर मार्फत नै एलपी ग्यास सिलिण्डर नियमित बिक्री हुने भएको छ। दक्षिणलाई लक्षित गरी काठमाण्डु उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिण्डर साट्न पाउने समय भने घटाइएको छ। अब उपभोक्ताले भोलिसम्म मात्रै फरक कम्पनीका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ति जारी गर्दै बिहिबार र शुक्रबार डिलर मार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त रूपमा बिक्री वितरण गर्दै आएको व्यवस्था भोलिसम्म लागू हुने बताएको छ। अब नियमित रूपमा डिलर मार्फत ग्यासको बिक्री वितरण सञ्चालन गर्ने संघको भनाइ छ।
7: नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सर्वसाधारणबाट करोड़ौं रूपियाँ ठगी गरिएको प्रकरणमा काठमाण्डु जिल्ला अदालतले 59 जनालाई 15,37,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गराउन आदेश दिएको छ। तर प्रहरीमा जाहेरी दिएका 112 जना मध्ये 53 जनाले भने रकम फिर्ता नपाउने भएका छन्। फैसलाको पूर्ण पाठले ठगीमा संलग्नको दायित्व र सरकारी प्रतिवेदन कृत्य प्रकरणमा संलग्नता पहिचान गर्न नसकिएको विषय समेत उजागर गरेको छ। कान्तिपुर कर्मी मातृका दाहाल र तुफान नेउफान्यले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
8: 23 मार्च 2077 दाङ तुलसीपुरकी तेजिना लम्साल 5,00,000 रूपियाँ नगद बोकेर छिमेकी गजेन्द्र बुढाथोकीको घर गइन्। बुढाथोकीले लम्साललाई कागज मिलाएर भूटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिँदै त्यसका लागि 45,00,000 लाग्ने बताएका थिए। लम्सालले त्यसैको एडभान्स बुझाउँदै थिइन्। त्यसपछि विभिन्न प्रक्रिया पूरा गरेर शारदा चौलागाईका नाममा उनलाई शरणार्थीको नक्कली सूचीमा समावेश गरियो। लम्सालले प्रहरीमा दिएको जाहेरी अनुसार उनले त्यति बेला मात्र आफूलाई शरणार्थी बनाएर अमेरिका पठाउन लागेको थाहा पाइन्। अर्को वर्षको जेठ 26 र असोज 17 गरी दुई खेपमा लम्सालले बुढाथोकीलाई थप क्रमशः 10,00,000 र 25,00,000 नगदै बुझाइन्। सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थीका रूपमा दर्ता गराएर तेस्रो देश पुनर्वास कार्यक्रम मार्फत अमेरिका पठाउने आश्वासन दिने, त्यसका लागि रकम उठाएर राजनैतिक र कर्मचारी तन्त्रको माथिल्लो श्रेणीमा रहेका व्यक्तिहरूले करोड़ौं ठगी गरेको यो विषय नेपालको पछिल्लो राजनैतिक कालखण्डको सर्वाधिक विवादास्पद र आपराधिक मध्येको एक मुद्दा बन्यो। ठगी र सरकारी कागजात किर्ते मात्रै होइन, राज्य विरूद्धको कसुर र संगठित अपराधमा राज्य संयन्त्रमा रहेका व्यक्तिहरूमाथि समेत अनुसन्धान र अभियोजन भयो। अमेरिका पुनर्वासको प्रलोभनमा पारेर रकम असुल्ने योजनाको विस्तृत विवरण भने त्यस बखतका नक्कली कागजात, डिजिटल संवाद र पीड़ितका बयानको विश्लेषण गर्दै काठमाण्डु जिल्ला अदालतले गरेको फैसलामा देखिन्छ। अदालतले सन्देश शर्माले लम्साललाई 20,00,000 रूपियाँ तिर्नुपर्ने फैसला गरेको छ। लम्साल जस्तै अरू 58 जनालाई 15,37,97,000 रूपियाँ फिर्ता दिलाउन काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले गरेको फैसलाको पूर्ण पाठमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझी सहित 8 जनालाई सो रकम भराउन भनिएको छ। गत 30 आषाढमा सजाय निर्धारण निर्धारण हुँदा रायमाझी लगायत मुख्य अभियुक्तलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको थियो। हालै सार्वजनिक भएको फैसलाको पूर्ण पाठ अनुसार उनीहरूले कैद र जरिवाना बाहेक पीड़ितबाट उठाएको रकम पनि फिर्ता गर्नुपर्नेछ। फैसला विश्लेषण गर्दा दुई नयाँ तथ्य देखिन्छन्। पहिलो, प्रहरीमा जाहेरी दिन पुगेका 112 मध्ये 53 जनाले 1 रूपियाँ पनि पाउने छैनन्। दोस्रो, यो ठगीको केन्द्रमा रहेको सरकारी प्रतिवेदन किर्ते सम्बन्धी विषयमा कसले किर्ते गर्यो भन्ने नै पत्ता लागेन। जाहेरीकर्तालाई रकम फिर्ता गर्नुपर्नेमा सबैभन्दा बढ़ी दायित्व दाङका सन्देश शर्मामाथि छ। अदालतले 38 जना व्यक्तिलाई शर्माले 7,47,00,000 रूपियाँ फिर्ता गर्न आदेश दिएको छ। शर्मा पछिको ठूलो दायित्व गिरोहका मुख्य योजनाकार केशव प्रसाद दुलाल र सानु भण्डारीमाथि छ। भण्डारीले 2,60,00,000 र दुलालले 1,58,00,000 रूपियाँ तिर्नुपर्नेछ। पूर्व उप प्रधानमन्त्री रायमाझीले 40,00,000 रूपियाँ फिर्ता गर्नुपर्नेछ। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईले 1,50,00,000 र बाँकी 1,76,00,000 केशव प्रसाद दुलाल र सानु भण्डारीले तिर्नुपर्नेछ। गिरोहका मुख्य योजनाकार दुलाल र भण्डारीका सहयोगी मोरङका सागर राईबाट 1,29,00,000 रूपियाँ तथा कंग्रेस नेता तथा संविधान सभा सदस्य आङ टावा शेर्पाले 6 जनालाई 27,00,000 र गिरोहका सहयोगी गोविन्द कुमार चौधरीबाट 25,00,000 भराउन पनि अदालतले आदेश दिएको छ। यही मुद्दा लगाइएका पूर्व गृहमन्त्री तथा कंग्रेस नेता बालकृष्ण खाड, पूर्व गृह सचिव टेकनारायण पाण्डे र भूटानी शरणार्थी नेता टेकनाथ रिजालले भने कुनै पनि रकम तिर्न नपर्ने फैसला अदालतले गरेको छ। रकम फिर्ता गर्न नपरे पनि अदालतले खाँडलाई ठगी, राज्य विरूद्धको कसुर र संगठित अपराध गरी 3 वटै कसुरको मतियार ठहर गर्दै 2 वर्ष कैद र 20,000 जरिवाना तोकेको छ। त्यस्तै पाण्डेलाई पनि ठगी, राज्य विरूद्धको कसुर र संगठित अपराधमा दोषी पाउँदै 4 वर्ष कैद र 40,000 जरिवाना निर्धारण गरेको छ। रिजाललाई मतियारको रूपमा 2 वर्ष कैद र 20,000 जरिवाना तोकेको छ। प्रहरीमा परेका जाहेरीहरूमा 112 जना व्यक्ति ठगिएको बताइएको थियो। प्रहरी र सरकारी वकिलले त्यही दावीलाई अदालत समक्ष पुर्याएको भए पनि अदालतले त्यसमध्येबाट 53 जनाको दावीलाई अस्वीकार गरेको छ। उनीहरूले कति पनि रकम पाउने छैनन्। ती 53 जना मध्ये 43 जनाले घटना विवरण कागज पनि गरेका थिएनन् र अदालतमा बयान गर्न पनि आएनन्। दाङका गजेन्द्र बुढाथोकीले आफू सहित 61 जना ठगिएको भनेर जाहेरी दिएका थिए। ती मध्ये 23 जनाको मात्र बिगो कायम भएको छ। फैसलाको पूर्ण पाठमा शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन दिई रकम उठाउने कतिपय व्यक्तिहरू स्वयं पनि ठगिन पुगेको समेत देखिन्छ।
9: प्रहरीले लागू औषध कारोबारीलाई समात्न काठमाण्डुमा 2 राउण्ड हवाई फायर गरेको छ। काठमाण्डुको तारकेश्वर नगरपालिका 5 मा खटिएको प्रहरीले हवाई फायर गरेर कारोबारीलाई समातेको हो। लागू औषध नियन्त्रणमा ब्यूरोका एसएसपी सुभाष बोहराका अनुसार घटनामा वीरगंज निवासी अन्दाजे 30 वर्षीय वासुदिन मिया पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट 300 ग्राम लागू औषध खैरो हिरोइन सहित बरामद गरेको छ। मिया भारतीय सीमावर्ती क्षेत्रबाट काठमाण्डुमा लागू औषध भित्र्याउने गिरोह मध्येको एक प्रमुख सदस्य भएको प्रहरीले दावी गरेको छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसद खगेन्द्र सुनारको भन्दै सार्वजनिक भएको अडियो प्रकरणबारे सर्वत्र चर्चा भइरहे पनि प्रहरीले छानबिन थालेको छैन। सत्तारूढ रासपाका महामन्त्री विपिन आचार्य स्वयंले विज्ञप्ति जारी गरेर सांसद सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएकाले छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइसकिएको बताएका छन्। पार्टीको अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पनि अति संवेदनशील घटनाबारे छानबिन शुरू गरिसकिएको बताएका छन्। तर नेपाल प्रहरीले चाहिँ छानबिनका लागि औपचारिक उजुरी नआएको बताएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रेले प्रहरीको कुनै युनिटमा औपचारिक उजुरी नआएको बताएका छन्।
10: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्याङ्क राज्यको 10 मजाले कास्ट।
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्नेस् त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
3: ए, त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
6: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल दूरसंचार प्राधिकरणले निर्देशन र स्वीकृति मापदण्ड विपरीत इन्टरनेट सेवा बिक्री गर्ने 14 सेवा प्रदायक कम्पनीलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृति प्याकेज अनुसार सेवा नदिएको, तोकिए भन्दा बढ़ी शुल्क लिएको, स्वीकृति विनै फरक प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको पाइएपछि कार्यवाही गरिएको हो। प्राधिकरणले स्वीकृति नलिई संचालन गरिएका इन्टरनेट प्याकेज र शुल्क तत्काल बन्द गर्न तथा त्यसबारे जानकारी गराउन सम्बन्धित कम्पनीलाई निर्देशन समेत दिइसकेको छ।

कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग रूस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दावीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अविश्वास व्यक्त गरेका छन्। सहयोग गरिरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानलाई सहयोग गरेमा रूस र चीनले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। गत साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। त्यसपछि रूसले अमेरिकी तथा विश्व बजारमा 3 लाख टन भन्दा बढ़ी डिजल आपूर्ति गर्ने सहमति भएको ट्रम्पले दावी गरेका थिए। यसै गरी गत सेप्टेम्बरमा चीनिया राष्ट्रपति सी जिनपिङसँगको भेटमा अमेरिका र चीनबीच व्यापार तथा भन्सार महसुल सम्बन्धी सहमति भएको थियो। खान्तिपुर डायरीमा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको छ। यो सँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रन जोड़े पनि त्यो जीतका लागि पर्याप्त भएन। नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछाने समान 3 विकेट लिए। दिपेन्द्र सिंह ऐरीले

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
12: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
13: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
13: सम्पर्क नम्बर 98606940000
14: र 98193675।
15: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295620197249922।
17: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण यकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
1: होल्डिङ सेन्टर 37 बाट 17 भए र 5,000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउँदैछ। पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेनरल सेल्टरमा लानको लागि चाहिँ बनाउँदैछौ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। 5 सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाइ छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिमनदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1,050 जना अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 बाट 17 भए र 5,000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा 1,085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा आउँदैछ। पूर्वाधार विकास सचिवजीले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेनरल सेल्टरमा लानको लागि चाहिँ बनाउँदैछौ। 1,085 जनाले पहिलो प्राथमिकता आउनुहुन्छ। त्यसले गर्दा पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने चाहन्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डले कोइटोर लगायत धेरै जिल्लाहरू भए। 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्कटग्रस्त क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनभने यो अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोशी नदीमा हामीले गरेका थियौँ, असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यौँ। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 दुईटा जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौं र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाट आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बारीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालक सँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसो चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ़ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक हित सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि पर्यटन नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्रिय हित नबाँच्ने गरी त्यहाँ अवसर छ सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ, अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। वहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
8: दलित भूमिहीन सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि त्यही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
9: पार्टीको संयन्त्रमा छलफल भएर अहिले पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ, त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासनभित्रै रहने गरी खगेन्द्र सुनारज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन, औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका
10: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसपछि सँगसँगै शो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो शो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही, विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सर सल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
14: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
16: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
16: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार प्रसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
16: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
19: रसुवा भोटेकोसी बाढीमा तपाईंका कोही आफन्त बेपत्ता हुनुभएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
10: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको चाहिँ स्थायी ठेगाना भएको स्थानीय तहको चाहिँ वडामा चाहिँ सम्पर्क गरेर निवेदन चाहिँ दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नुहोला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेस चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यसलाई दाबी विरोधका लागि, र 7 दिने सूचना निकालिसकेपछि त्यसको यकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
19: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्सेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ, फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
20: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। नागरिकलाई अब हामीसित एउटा पुरानो प्रतिनिधि थियो, त्यो पनि कहीँ ओडाहरूमा बसिराखेको हुन्छ होला, सबैको प्रशासन हुन्छ, त्यो ओडा केही नभए ठाउँमा चाहिँ ओडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिनिधि भने अलिक सहयोग सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब ओडामा चाहिँ ओडा सेवा लिने, ओडाको सहयोग गराउने, ओडा सेवा फर हरा सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नागरिकता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ ओडाध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जाने हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा पनि तिरेको छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
19: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो, फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान,
21: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
15: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
19: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
19: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
19: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
22: बूढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महतसँग कुराकानी गरेका छौं।
21: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखज्यूको अध्यक्षतामा हुन्छ त्यो बैठक बसेर आवश्यक समन्वय त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुम नुम्ब्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ तनहुँ चितवन नवलपरासी पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2 जोलुङ्गे पुल 2 जलविद्युत 3 त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34 त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3 बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
1: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन् केही छ?
21: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको। उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकले गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
1: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
21: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्ट्राइक आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेका थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यू गर्नुभएको अवस्था।
1: अब बाढीको जोखिम छ कि छैन नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
21: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ। विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढीले खानेपानी विद्युत सड़क अवरोध भएका क्षेत्रमा चाहिँ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
21: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामान।
3: रेडियो सङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल,
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553
3: र 9843180950।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्ष ज्यू।
8: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
14: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदरे नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुन

0: रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा
1: प्रोप्राइटर सुनु एन भीमका दाइली
0: सम्पर्क 0291400084 र 9840458827।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
7: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901055।
11: More style, more design. Total Tailors.
12: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृंखलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौं।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका दशैंबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 जना नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर भन्छन् दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीत युद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिश समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिएर प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआईको मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गांधीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाई छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाई छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री भन्छन्
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशलै हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिक तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, धारबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनीसीय परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम रेवला, बीबीसी, विराटनगर।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा, नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रा साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
6: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
7: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोड़पट्टि वाला मान्छे आज तपाईँको भिखपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसरी खुसी मनाउन सकिन्छ?
6: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
8: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ, है त्रिशुली बजारको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
6: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्याले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
9: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यहीँ लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यहीँ स्वा भयो।
6: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल सम्वाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
10: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
0: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतता लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
10: 2023-27 श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुन्ने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म को कुरा हो।
0: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
10: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जे सुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाई सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

शान्ति स्थापना गर्न संसारलाई हँसाउन सबै मानव एकै हौं बोध गराउन सबै मानव एकै हौं बोध गराउन परमात्मा ज्ञान बिना छैन पाइन्न उत्तम ज्ञान परमात्मा ज्ञान बिना छैन पाइन्न उत्तम ज्ञान बिना शंका आउन सुनो ज्ञान मुरलीको धुन बिना शंका आउन सुनो ज्ञान मुरलीको धुन प्रभातकालीन नमस्कार ओम शांति शुभ प्रभात श्रीवारो।

बिहानीको यस प्रभातकालीन समयमा सबै श्रोताहरूको मन मस्तिष्कमा बस्न सफल कार्यक्रम आध्यात्मिक जागरण लिएर म प्रस्तुत ब्रह्मा कुमारी रचना स्टुडियोमा उपस्थित भइसकेकी छु। श्रोता सधैँझै यस कार्यक्रमलाई रेडियो सङ्ख्या सभा 95.5 MHz बाटो गर्दै यहाँहरूसम्म कार्यक्रम प्रसारण गर्नको निम्ति प्रविधि कक्षबाट साथ दिइरहनु भएको छ प्राविधिक मित्र रोशन दीपले। आदरणीय श्रोता, कार्यक्रम आध्यात्म जागरण सधैँ जस्तो बिहानको समयमा बिहानीको पहिलो प्रहरमा यहाँहरू माझमा प्रसारण हुने गर्दछ र यस कार्यक्रम सुन्नको निम्ति बिहानको हर एक धन्दालाई एकतिर थाती राख्दै रेडियो सेटमा गएर 95.5 MHz ट्युन अन गरी कार्यक्रम सुन्न तम तयार रहनुभएका सम्पूर्ण मेरा प्रिय श्रोता महानुभावहरूलाई कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। श्रोता, कार्यक्रम सधैँ जस्तो यी समयमा आउने गर्दछ र यहाँहरूको मन मस्तिष्कलाई केही न केही रिफ्रेस गर्ने गर्दछ। यसै सन्दर्भमा यस कार्यक्रमलाई लिएर आएकी छु र आज विशेष नवरथाको समय रहेको कारणले गर्दा नवरथाको यो 9 दिनसम्म 9 देवीको विशेष महिमा गाइने गरिन्छ। प्रत्येक दिन प्रत्येक देवीहरूको अलग अलग स्वरूपको शक्तिको महिमा गाउने क्रममा आज पनि पक्कै पनि नवरथाको 4 दिनको देवीको महिमा म गाउन गइरहेकी छु। यहाँहरू माझमा उहाँको वास्तविकतालाई उजागर गर्न गइरहेकी छु। त्योभन्दा पहिला यो आध्यात्मको बसाईमा आध्यात्मको दैलोलाई मिठो सांगीतिक कुसिलीबाट खोल्न चाहन्छु। त्यसपछि पुनः विविध ज्ञानका चर्चा परिचर्चा गर्नको निम्ति उपस्थित हुन्छु नै। सुन्दै गर्नुहोला रेडियो।

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्जको तरङ्गबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण कार्यक्रम पूर्वी पहाड़को विभिन्न जिल्लाहरूमा 95.5 मेगाहर्जको तरङ्गबाट गुञ्जिने गर्दछ। यहाँहरूले सुनेर साथ दिनुहुनेछ भने हाम्रो कार्यक्रमलाई यहाँहरूले संसारको जुनसुकै कुनाबाट पनि सुनेर साथ दिनुहुनेछ हाम्रो अफिसियल वेबसाइटबाट। हाम्रो अफिसियल वेबसाइट www.radiosanghasabha.com लगन गरेर पनि यहाँहरूले साथ दिन सक्नुहुनेछ कार्यक्रम सुनेर भने। रेडियो संघ सभाको आफ्नै एप अनि डिजिटल नेपाल हाम्रो पात्रको माध्यमबाट, साथै फेसबुकको माध्यमबाट पनि यहाँले हाम्रो पेज लाइक गरेर कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता सधैँ जस्तो आदतमा विषयका विविध ज्ञानका चर्चा परिचर्चाहरू गर्ने क्रममा आज पनि यहाँहरू माझमा नवरथाको चौथो दिन विशेष कार्यक्रम लिएर म उपस्थित भएकी छु यो आदतमाको बसाईमा। श्रोता आज नवरथाको चौथो दिन अर्थात नवरथाको चौथो दिनमा हामीले नवदुर्गाको नौ रूप शक्ति स्वरूप मध्ये चौथो स्वरूपलाई मान्ने गर्छ, पूजा आराधना वन्दना गर्ने गर्छ। वास्तवमा नवदुर्गाको चौथो स्वरूप अर्थात नवदुर्गाको चौथो शक्तिलाई हामी कुष्मांडा माताको रूपमा मान्छौ। धार्मिक मान्यता अनुसार कुष्मांडा माता भनेर आज संसारैभरि देवीको पूजा अर्चना गर्ने क्रममा यही नामबाट उहाँको पूजा अर्चना गर्ने गरिन्छ र यही नामको मूर्तिलाई या त फोटोलाई पूजा गर्ने गरिन्छ। श्रोता महानुभावहरू, कुष्मांडा माता अर्थात उहाँको यो नाम कसरी रहन गयो भनिन्छ, सारा संसार यो ब्रह्माण्ड जो अण्ड समान छ यस ब्रह्माण्डलाई निर्माण गर्ने जिम्मेवारी स्वयं परम शक्ति परमात्माले यिनै देवीलाई दिनुभएको थियो, जसको माध्यमबाट सारा संसार ब्रह्माण्डको निर्माण गरिएको हो भन्ने गरिएको छ कि कुष्मांडा माता आफ्नो हल्का मन्द मुस्कानबाट नै पूरै संसार ब्रह्माण्डको निर्माण गर्नुहुन्छ। त्यसैले उहाँको नाम कुष्मांडा देवी या कुष्मांडा माताको रूपमा नामकरण गरिएको हो। श्रोता महानुभावहरू, आज यस्तो पनि भनेको हामी पाउँदछौ कि जब जब सृष्टिको यस संसारमा कुनै अस्तित्व थिएन, चारैतर्फ अन्धकार नै अन्धकार व्याप्त थियो, यस्तो अन्धकारले व्याप्त भएको दुनियाँमा आज परमात्माबाट रचित कुष्मांडा देवीबाट नै यो संसारलाई रचना गरिएको हो। संकल्प शक्तिबाट, पवित्रताको शक्तिबाट रचना गरिएको हो भनेर भनिएको छ। साथै कुष्मांडा देवी भन्दा अगाडि यो सृष्टिको कुनै अस्तित्व पनि थिएन भनेर शास्त्रहरूमा यसरी उल्लेख गरेको पाइन्छ। त्यसैले कुष्मांडा मातालाई आदि स्वरूपा ब्रह्माण्डकी आदि शक्ति पनि भनिन्छ। त्यसैले आज कुष्मांडा माताको निवास स्थान सूर्यमण्डलभित्र हुन्छ भनेर भनिएको छ। माता कुष्मांडा सूर्यलोकमा निवास गर्न सक्ने क्षमता भएकी देवी भनेर पनि शास्त्रमा, देवी पुराणमा आदि इत्यादिमा उल्लेख गरिएको पाइन्छ। किनकि श्रोता, सूर्यलोकमा रहन सक्ने क्षमता, त्यो तेजलाई, त्यो शक्तिलाई ग्रहण गर्न सक्ने क्षमता अरू कुनै पनि देवीभित्र छैन भनेर पनि यसरी वर्णन गरिएको पाइन्छ। साथसाथै कुष्मांडा देवी जसको शारीरिक बनावट अत्यन्त सुन्दर कान्तिले सूर्य समानको प्रभावमा प्रभामण्डल फैलिएको दैदीप्यमान भास्वर स्वरूपमा रहेको छ यसरी व्याख्या गरेको छ र उनको तेजको तुलना अरू कुनै पनि देवी देवताहरूसँग गर्न सकिन्न, किनकि यति तेजस्विनी स्वरूपमा कुष्मांडा माता हुनुहुन्छ भनेर भनिएको छ र कुष्मांडा माता अर्थात देवीको तेज र प्रकाशले यो सारा संसारलाई नै प्रकाशित गरेको छ। यसरी पनि व्याख्या गरेको छ श्रोता कि कुष्मांडा देवीको जुन प्रकाश छ जसले यो संसारमा भएका हरेक वस्तु प्राणी वनस्पतिहरूमा तेज फैलाएको हो अर्थात तिनी देवीको एउटा तेजको छाया स्वरूप हो भनेर पनि व्याख्या गरेको पाइन्छ। त्यसैले श्रोता, मा कुष्मांडा देवी जो एउटा स्वरूपमा हामीले देख्ने गरेका छौं, कुष्मांडा देवीको आकृतिमा हामीले देख्ने गरेका छौं, आठ भुजा वाली भएको
अष्टभुजा धारिणी देवीको रूपमा हामी देखिने गर्छौं। अष्टभुजा चक्र गदा माला धनुष कमल पुष्प बाण कमण्डलु र आठौं हातमा अमृत कलश धारण गरेको कुष्मांडा देवीले देखाइन्छ। श्रोता महानुभावहरू, माता कुष्मांडा देवीलाई विशेष गरेर

आफूलाई बलि दिएको प्रतीक हो। त्यसैले कुष्मांडा जो गोविन्दको भोगबाट उनलाई तृप्त हुने भएको कारणले गर्दा कुष्मांडाको नाम यसरी पनि रहन गयो भनेर अर्को तरिकाले यहाँ व्याख्या गरेको पनि पाइन्छ। माता कुष्मांडा देवीलाई पूजा गर्दा विशेष गरी मालपुवाको भोग लगाइने गरिन्छ, किनकि अत्यन्तै उत्तम मानिएको छ आजको दिनमा मालपुवा बनाउनु। सबै पशु प्राणी लगायत यसरी भोग लगाइसकेपछि गरीबहरूलाई पनि बाँड्ने अनि परिवारजनले यो प्रसादलाई मिलेर खाने प्रचलन पनि छ, किनकि यसरी देवी माँको प्रसादलाई खानाले सबैको बुद्धिमा त्यो शुद्धता आउनेछ र कुशाग्र बुद्धि तीक्ष्ण बुद्धिहरू बन्नेछ भन्ने पनि धार्मिक मान्यता रहेको हामीले शास्त्र अनुसार पाएका छौ। वास्तवमा यसको रहस्य के छ, कस्तो छ भन्ने कुरा त पक्कै पनि यहाँलाई म कार्यक्रमको बीच अनि अन्ततर्फ गराउने नै छु। श्रोता महानुभावहरू, यस सम्पूर्ण कुराको विविध रहस्यलाई उद्घाटन गर्ने नै छु। त्योभन्दा पहिला अहिले भने माता कुष्मांडा देवीको मिठो आरती यहाँहरू माझमा राख्न गए।

आदरणीय श्रोता महानुभावहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz को तरंगबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण बीचमा हामी छौं। आदतमा विधाका विविध कोशेलीहरूलाई यहाँहरू माझमा म सधैँ पस्किने गर्छु। प्रत्येक मित्रता यहाँले आफ्नो मनमा लागेका जिज्ञासाहरू पोख्न सक्नुहुनेछ र सोध्न पनि सक्नुहुनेछ, जसको समाधान गर्ने कोसिस पनि हामीले गर्नेछौं। पक्कै पनि आज हामी नौरथाको बीचमा छौं। नौरथा अर्थात नौ देवीको महिमा गर्ने अवस्था यो समय अत्यन्तै उत्तम बेला। यतिखेर हामी नौ देवीको महिमा गर्ने क्रममा आज नौ देवीको चौथो स्वरूपको महिमाको दिनमा पुगेका छौं। आज चौथो दिन माता दुर्गा भवानीको चौथो स्वरूप शक्ति स्वरूप अर्थात पुष्पाना देवीको पूजा आराधना वन्दना गर्ने दिनमा छौं। श्रोता मित्रहरू, माता कुष्माण्डा देवी जो दिव्य तेजस्विनी स्वरूपकी देवी, जसलाई बुद्धि दायिनी देवीको रूपमा पनि मान्न सकिन्छ, जसको मन्द मुस्कानले यो सारा जगतको रचना भयो भनेर आज यसरी पुराण अनि शास्त्रमा उल्लेख गरेको पाइन्छ। र अर्को पनि के भनेको छ भने आज मा कुष्माण्डा देवीबाट यो सारा ब्रह्माण्डको रचना भयो र ब्रह्माण्डभित्र रहेका हरेक वस्तु हरेक चीज बीचहरूमा तेज अर्थात प्रकाशको विकास भयो र जसले गर्दा उनले एउटा नयाँ चेतनाको प्राप्ति गर्न सक्यो भन्ने एउटा मान्यता पनि यहाँ रहन्छ। त्यसैले कुष्माण्डा माताको शरीरको क्रान्तिको प्रवाह सूर्य समान तेज भास्कर स्वरूपमा रहेको पनि पाइएको छ। यस्तो सूर्य समान भास्कर स्वरूप तेजस्विनी स्वरूप जसको स्वरूपले गर्दा यो सारा जगतमा एउटा संगीत भरिएको छ, सारा जगतले एउटा चेतना पाएको छ, अस्तित्व बनेको छ, अर्थपूर्ण बनेको छ। यस्ती देवी जसले सारा संसारको हरेक प्रकृति हरेक मानव अनि हरेक वस्तुभित्र आफ्नो कुशल झङ्कार गर्नुभएको थियो, यस्तो माता जसलाई कुष्माण्डा माता भनिन्छ, यसको मूल स्वरूप सरस्वती माताको स्वरूपको रूपमा पनि हामी मान्न सक्छौ। माता सरस्वती जो कुष्माण्डा

देवीको रूपमा आज नवरथाको चौथो दिनमा हामी मान्न सक्छौ। सूर्य समान भास्कर स्वरूप अर्थात परमात्मा सदैव ज्ञान सूर्य हुनुहुन्छ। उनी ज्ञान सूर्यको नजिकमा, उनी ज्ञान सूर्यको शक्तिमा सधैँ समाहित भएर सारा संसारलाई ज्ञानको प्रकाशले प्रकाशित गर्दै हरेक मानव भित्रको मनको तरंगलाई ज्ञानको माध्यमबाट संकेत गर्दै सही दिशा निर्देश गर्ने माताको रूपमा पनि हामी कुष्मान्ड मातालाई मान्न सक्छौ। भनिएको छ कि आज कुष्मान्ड माता अर्थात मा सरस्वतीको तेज र प्रकाशले दशौं दिशा सम्पूर्ण क्षेत्रमा प्रकाशमय बनाएको थियो भन्ने धार्मिक मान्यता पनि छ। त्यसैले श्रोता, आजको दिनमा साधकहरूले आफ्नो मनलाई, आफ्नो मनको एकाग्रतालाई आफ्नो अनाथ चक्र मृत्युको भागमा अवस्थित राखेर एकाग्र बने यदि साधनामा रहन्छ भने उसको त्यो चेतना जागृत हुन्छ र ऊ सम्पूर्ण रूपमा संयम अनि चेतनशील बन्न सक्छ। यसो गर्नाले यदि मनमा चञ्चलता छ भने त्यो चञ्चलता शान्त हुने, रोग शोक नष्ट भई पवित्रताको प्राप्ति हुने र जीवनमा आयु, यश, बल र आरोग्यको वृद्धि नै छ भन्ने पनि पौराणिक मान्यता छ। यसरी ज्ञान र योगले समृद्ध बन्नु भनेकै जीवन सम्पूर्ण सुखमय बन्नु हो, जीवनमा आरोग्यता प्राप्त गर्नु हो। किनकि श्रोता, योगबाट त आयु पनि वृद्धि हुन्छ। यस्तो किसिमको साधना गर्न सिकाउने देवी मा सरस्वती जगदम्बाको आजको दिन रहेको छ। वहाँ पनि पूजा आराधना आज संसारमा गर्ने गरिन्छ। साथै श्रोता, आज उनी देवीको आराधना गर्दाखेरि भनिएको छ कि यो लोक मात्र नभएर परलोक, लौकिक र पारलौकिक सुख शान्ति समृद्धि र उन्नतिको प्राप्ति हुन सक्छ। त्यसैले आज कुष्मान्ड देवीको उपासना गर्ने दिन। कुष्मान्ड अर्थात यो सारा संसार अन्न समान छ। यसको निर्माण गर्ने अनि आत्मा स्वरूप जो अण्डा आकारमा छ, यसभित्र सही चेतना, ज्ञानको चेतना भर्ने अनि ब्रह्माण्डमा निवास गर्ने देवी, त्यो देवीको रूपमा हामी मान्न सक्छौ। त्यसैले श्रोता, यो छैटौं तत्व महतत्व अर्थात ब्रह्माण्डको निर्माण गर्नको निमित्त अनि त्यहाँ बस्ने देवीको रूपमा हामीले आजको देवी कुष्मान्ड देवीको महिमा सुनिसकेका छौ। त्यसैले परमात्माको आदिशक्ति, परमात्माका स्वरूपको रूपमा, शक्ति स्वरूपको रूपमा हामीले देवीहरूलाई मान्न सक्छौ। श्रोता महानुभावहरू, यो सारा संसार अज्ञानताको काला बादलमा रुमलिरहेको अवस्थामा हरेक चीज, वस्तु, वनस्पति, प्रकृति, जल, वायु, पृथ्वी, आकाश, अग्नि भए तापनि यसको अस्तित्व नभइरहेको बेला, अन्धकारमा रहिरहेको बेला, पानीभित्र कुनै झलझलाहट, छन्झनाहट अनि त्यो झन्कार नभइरहेको बेला, त्यो वृक्षभित्र कुनै हावाको सुस्तरी आवाज नभइरहेको बेला, अनि यो सारा संसार भएका मधुर सांगीतिक प्राकृतिक ध्वनिबाट ध्वनि नै गायब भइरहेको बेला, चरा चुर्नीको मिठो आवाजमा त्यो स्वर नभइरहेको बेला, कुष्मान्ड देवीको अनुकम्पाबाट नै यो संसारमा यी सारा कुराको प्राप्ति हुन्छ, जसलाई मा जगदम्बे अर्थात सरस्वती माताको रूपमा पनि गायन गर्न सकिन्छ भनिएको छ। वास्तवमा त्यो ज्ञान, त्यो सद्बुद्धि, त्यो सद्विवेकता अनि त्यो शक्ति आज स्वयं परमात्माबाट प्राप्त गर्न सकिन्छ र उनी परमात्मा यो संसारको अज्ञानताको काला बादलमा, संसार रुमलिरहेको बेलामा, यो अज्ञानताको कालरात्रिको बेलामा, यो संसारमा आज हरेक मानवभित्र अशान्ति, दुःख, पीड़ा, भय, त्रासले मानव रुमलिरहेको अवस्थामा मानवभित्रको सचेतनालाई जागृत गर्न, मानवभित्र त्यो मनको अनत स्वर, अनत नाद, अनत संगीतलाई सुनाउनलाई अनि आत्मीय सुख, आत्मीय आनन्दको सागरमा डुबुल्की लगाउनको लागि ज्ञानको माध्यमबाट हरेक अज्ञानलाई नाश गरेर सारा संसारलाई प्रकाश छर्नको निमित्त स्वयं परमात्माले आदिशक्तिको एउटा रचना गर्नुहुन्छ। तिनी आदिशक्ति, नारी शक्ति, शिव शक्तिबाट नै आज संसारलाई नै नयाँ दिशा निर्देश गर्ने कार्यको प्रारम्भ हुन्छ।
जुन कार्यको प्रारम्भ यस सृष्टिको अन्तकाल, जो रात पनि होइन दिन पनि होइन, यो बिहानीको समयमा अर्थात संगमको बेलामा हुने गर्दो रहेछ। त यसरी परमात्माले सारा जगतको कल्याण अर्थ रच्नु भएको त्यो नारी शक्ति एउटा स्वरूप, एउटा कर्मको यादगार कुष्माण्डा देवीको यादगार आजको दिनमा त्यसै भरमा सारा संसारै भरमा कुष्माण्डा देवीको महिमा गाउने गरिन्छ। अष्टभुजाधारिणी अष्ट शक्तिको प्रतीकको रूपमा कुष्माण्डा देवीलाई देखाइएको छ भने शस्त्र अस्त्र जुन देखाइन्छ यो सारा सृष्टिमा भएका सम्पूर्ण मानव जगतको अनि वनस्पतिको संरचना र संरक्षणको लागि देखाएका सम्पूर्ण शक्तिका प्रतीक हुन्। चक्र सृष्टिको ज्ञानको प्रतीक हो भने गदा जुन देखाइन्छ त्यो पञ्च विकारमाथि विजय प्राप्त गर्नुको प्रतीक हो। बाण धनुष जो एउटा ज्ञान बाणबाट सारा मानव भित्रको अज्ञानतालाई अज्ञानताको कालोलाई चिर्न सक्ने क्षमताको प्रतीक हो। कमल पुष्प पवित्रताको प्रतीक हो भने माला सदैव उस परमात्माको निरन्तर साधना गरेको प्रतीक हो भने कमण्डलु जो ज्ञानको भाँडोलाई हरेक मानव मात्रमा उसको मनोकामना पूर्ण गर्न प्रयोग गरेको प्रतीक हो भने अमृत कलश अर्थात सारा जगतमा रहेका हरेक अज्ञान आत्माहरूलाई ज्ञानको अमृत पिलाएर अमृत प्रदान गर्न सफल एउटा अमृत कलश अर्थात अमृतको कुम्भको प्रतीक हो। त यसै ज्ञानबाट सारा संसारको कल्याण गर्ने जगत कल्याणी जगदम्बा अर्थात तिनी देवीको महिमा आजको दिनमा गाइने गरिन्छ। त्यो आदिशक्ति, त्यो पराशक्ति, मा सरस्वती मूल स्वरूपमा रहनुभएको छ। यिनी मूल स्वरूपले एउटा शक्तिको वर्णन आजको कुष्माण्डा देवीको रूपमा गाइएको छ। श्रोता, यसरी आजको दिनमा मा कुष्माण्डा समान शक्ति स्वरूप बनेर सारा जगतमा ज्ञानको प्रकाशबाट मानवभित्रको त्यो अज्ञानतालाई हटाएर विवेकता प्रदान गर्ने र उनीहरूको सचेतनालाई जगाउने कार्यमा सधैँ अगाडि बढौं। मा सरस्वती भवानीको सधैँ आशीर्वाद यहाँहरूको जीवनमा राखिरहोस् भन्ने शुभेच्छा राख्दै आउने कार्यक्रमको अन्तमा आइसकेका छौं। जहाँ जाँदै मिठो साङ्गीतिक कोसेलीहरू माझमा छोड्दै कार्यक्रम प्रति थप सल्लाह सुझाव भएमा सम्पर्क राख्न सक्नुहुनेछ। रेडियो संघ सभा 95.5 मेगाहर्जको तरङ्ग स्टुडियो खातबारी एक बुद्धटोल जिल्ला समन्वय समिति जाने बाटोको लाइनमा पर्दछ भने ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र खातबारी एक देवकोटा चोकमा अवस्थित रहेको छ। पक्कै पनि यहाँले सम्पर्क राखेर आफ्नो जिज्ञासा मेटाउनु हुनेछ भन्दै कार्यक्रमको शुरूदेखि कार्यक्रमको अन्तसम्म प्रविधि कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र रोशन दीपलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म पनि आजको श्रृंखलाबाट बिदा माग्न चाहन्छु। यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। हवस्त।

0: आज विक्रम सम्बत 2083 साल असोज 28 गते बुधबार आश्विन कृष्ण चतुर्थी 14 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: विपत्तिमै थलिएका नागरिकलाई महँगीको मार, प्रदेशप्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आय आर्जनमा जोड़िँदै शीर्षकको शुभ समाचार।
0: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षासँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाडपर्वको मुखमा बजार भाव बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढ़ेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाड़मा महँगीले अर्को चोट थपेको हो। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढ़ेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढ़ाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढ़ेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रूपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढ़ेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढ़ेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढ़ाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा 400 देखि 600 रूपियाँसम्म मूल्य बढ़ेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुशी मूल्य बढ़ाएको बताएका छन्। स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरै जसो भारतबाट आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाड़लाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ़्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संहिताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मंचबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाई छ। संघीयता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिने सम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकेबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राष्ट्रपतिले आन्तरिक छानबिन अघि बढ़ाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार राष्ट्रपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाण्डु आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिनेसम्मको धम्की दिएको छ। सुनार सत्तारूढ़ राजसभाका केन्द्रीय सदस्य समेत हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीएएसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता अघि पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: दशैं मान्न फर्किने परदेशीको लड़को शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटो रिक्साको चर्को आवाज, गाड़ीका हन्ट यात्रीको कोलाहाल, भारतको रूपौ डिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिक। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर शाही, दुई ठूला सुटकेश र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सुमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लड़को शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवड़ा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बालबालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेनजीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेन्जीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेन्जी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङबीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवैतर्फको छलफलपछि थुनामा रहेका जेन्जीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेर काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न फलफूल लता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। चीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।